0: हो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
7: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
8: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
7: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
8: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
7: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
8: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
9: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
7: वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
13: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
7: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
13: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
7: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
14: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
7: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
15: नमस्ते दाई।
16: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
15: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
16: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
17: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
18: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
18: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
18: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
18: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
18: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
18: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822। ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
19: किन चिन्ता गर्नुहुन्छ? न्यु कैलाश दर्शन होटल छँदैछ नि।
7: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
19: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
7: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
19: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।
20: रङ बहार, रङ बहार,
21: बर्जर सँगै उपहारै उपहार, बम
20: सम्पर्कमा यामाहा रेजियर
21: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
20: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
21: बर्जर पेन्स।
7: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
22: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
7: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेशनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
23: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 89 00।
24: यो कृष्ण सार एफएम
25: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
26: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
27: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
24: यो कृष्ण सार एफएम
25: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 7 गते बुधबार, सेप्टेम्बर 23 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मौसम विभागद्वारा 9-11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटेकोशी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, मलेसिया रोजगारीमा दिखिएको सम्भावनाबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
0: नागढुङ्गा उरालोमा भाँसिएको सडक अझै बनेन। 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै। खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसङ्घको स्वागत। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति। उडान नरोक्ने इरान एयरको दावी।
0: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जित। आज चाइनिज ताइपेई र भोलि श्रीलङ्कासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा प्रधानमन्त्री बालेन अमेरिका प्रस्थानपछि नेपालले त्यहाँ उठाउन लागेको विषयवस्तुको प्रसंग।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन हिजो साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित उडानबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीलाई विदाई गर्ने क्रममा विगतमा जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक समारोह भने आयोजना भएको थिएन। प्रधानमन्त्री शाह आज दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ। 8 असोजमा प्रधानमन्त्री शाहले महासभामा सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ। 9 असोजमा न्युयोर्कबाट दोहा आउने र 10 असोजमा नेपाल फर्किने तय भएको छ। प्रधानमन्त्री बनिएता यो उहाँको पहिलो विदेश भ्रमण हो। हालै भोटेकुसी बाढीपछि सरकारले उद्धार तथा राहतको काम अघि बढाइरहेका बेलामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण भएको छ। महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको जेएनजी आन्दोलन, बदलिदो राजनीतिक परिस्थिति तथा नयाँ सरकारका प्राथमिकता सहितका विभिन्न विषय उठाउने अपेक्षा गरिएको छ। विशेष गरी भोटेकुसी बारीका कारण तल्लो तटीय क्षेत्रमा भएको विनाश, जलवायु न्याय र न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि नेपालले जलवायुजन्य विपदका कारण बेहोर्नु परेको क्षति बाफत क्षतिपूर्तिको माग उहाँले अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने समेत बताइएको छ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ। उहाँले महासभामा सहभागी विभिन्न देशका नेता तथा प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा समेत गरिएको छ। राष्ट्रपति शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसक्नु भएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अन्य वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच हिजो टेलिफोन सम्वाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख गर्नु छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने समेत बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन जानु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिन हिजो साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नु भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिएको हो।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको औल्याउँदै सतर्कता रहनको लागि अनुरोध गरेको छ। महाशाखाले हिजो जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुने सम्भावना छ। यो अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो। मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अति ठूलो पानी पर्दा शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नालामा पानीको बहाव बढ्ने, दैनिक जनजीवन प्रभावित हुन सक्ने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायसँग निरन्तर संवाद र समन्वय गरिरहेको प्राधिकरणका उपसचिव प्रतिकारी शाखा प्रमुख रामबहादुर केसीले बताउनुभयो।
3: असोज 9 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने चल्त मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जलता मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घन्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
1: बाढीले पार्न सक्ने प्रभाव र मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणको बारेमा जानकारी लिनको लागि ऊर्जा मन्त्री र गृहमन्त्री हिजो नै मौसम पूर्वानुमान महाशाखामा पुग्नु भएको थियो। महाशाखाले दिएको विवरण र जानकारीका अनुसार त्यसै अनुसार मातहतका निकायलाई तयारी अवस्थामा रहनको लागि निर्देशन दिने पनि गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूसँग प्रतिबद्धता जनाउनु भएको छ।
2: सरकारले भोटेकोसी बाढीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढाएको छ। बाढीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थानीय आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका हुन्। रसुवाका बाढी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुनर्निर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनसिप डाँडामा व्यवस्थापन ढाँचामा व्यवस्थापन गर्ने योजना सरकारले अघि बढाएको छ। नयाँ टाउनसिप वा शिक्षा स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारको योजना नरहेको समेत स्पष्ट पारिसक्नु भएको छ। यसैबीच भोटेकोसी बाढीका कारण क्षतिग्रस्त भएका विभिन्न प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अग्रसरता देखाएको छ। प्राधिकरणले विभिन्न प्रसारण लाइन र खास गरी त्रिशुली 3B हब सब स्टेसन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्था सहित नयाँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। भोटेकोसीको विनाशकारी बाढीका कारण भोटेकोसी तथा त्रिशुली नदी कोरिडोरका विभिन्न आयोजनाको विभिन्न प्रभाव विद्युत प्रभाव गर्ने प्रवाह गर्ने प्रसारण लाइन अहिले बन्द छन्। बाढीले 78 मेगावटको साला सुङ्गी 14.8 मेगावटको माथिल्लो सान्जेन 42.5 मेगावटको सान्जेन 14.8 मेगावटको माथिल्लो मैलुङ र 5 मेगावटको मैलुङ खोला गरी कुल 155.1 मेगावट क्षमताका आयोजना प्रसारण लाइन क्षतिका कारण विद्युत उत्पादन बन्द भएको छ।
1: अब राजनीतिक प्रसंग। नेकपा एमालेका नेताहरूले गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन र अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि आफ्नै तर्क र दावीसहित धारणा राख्ने क्रम चलिरहेको छ। केन्द्रीय कमिटिको हिजो बसेको बैठकमा झण्डै 100 सदस्यले धारणा राखे। उनीहरूमध्ये कोही अध्यक्ष ओलीको बचाउ र कोही विरोधमा पनि सुनिए। बैठकमा अधिकांश सदस्यहरूले पार्टीलाई थप एकताबद्ध र बलियो बनाएर अगाडि लैजानुपर्नेमा जोड दिने गरेका छन्। नेपाली काङ्ग्रेसको पालिका अधिवेशन भने आज छ। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज हुने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको व्यवस्था अनुसार पालिका कार्यसमितिमा नयाँ पुस्ताको सहभागिता बढ्ने अनुमान गरिएको छ। 2,259 युवा कार्यसमितिमा आउने नेताहरूले दावी गरेका छन्। यसबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले भने संगठन निर्माण जनवर्गीय संगठन हरूको समायोजन सदस्यता वितरण तथा नवीकरणका साथै जनजीविकाका विषयमा समेटेर 2 महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडामा हिजो बसेको केन्द्रीय कार्य संयोजन समिति बैठकले 15 असोजदेखि 15 मङ्सिरसम्मका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता छलफल र एकताको प्रक्रिया पनि अगाडि बढाउन वार्ता समिति गठन गरेको छ। नेता देव गुरुङको संयोजकत्वमा गठित 3 सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगा नारायण श्रेष्ठ सदस्य रहनु भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदमा राहतको वैरो तर पोषणयुक्त खाद्य वस्तु अपर्याप्त।
4: बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हामी बसे ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
1: नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै बनेन, 10 वर्षमा पनि सुनकोशीमा पक्की पुलको सपना अधुरै, खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
6: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
5: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
6: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
5: फोन नम्बर 081-530-398।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: सामुदायिक सूचना नेटवर्क CIM.
1: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोरखापत्रको भित्रपृष्ठमा घरायसी र व्यवसायिकलाई बेग्ला बेग्लै तौलका सिलिन्डर शीर्षकमा लक्ष्मी सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारले खाना पकाउने ग्यासलाई दुई थरी तौल कायम गर्ने गरी अध्ययनको काम अगाडि बढाएको छ। घरायसी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि 14.2 केजी तौलको सिलिन्डर कायम रहेकाले फरक फरक तौलको सिलिन्डर बनाउने गरी अध्ययन सुरु भएको छ। गहुँका लागि मलको जोहो शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। चाडपर्व सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो हुन्छ। खेतमा पाकेर झुलेको धान घर भित्र्याउने तयारीसँगै उनीहरू अर्को सिजनको खेतीको हिसाब पनि गर्न थाल्छन्। धान भित्र्याएपछि खेतमा गहुँ छर्नुपर्ने हुन्छ, त्यसका लागि बिउ र खेतको तयारीसँगै मलको जोहो गर्नुपर्ने चिन्ताले फेरि सताउन थालेको छ। त्यस्तै भित्रपृष्ठमा सुलभ बन्दै चिनी आपूर्ति शीर्षकमा खबर छ। काठमाडौँ उपत्यका भाटबटिनी बिग मार्ट सेल्सबेरी र 1000 भन्दा बढी खुद्रा पसल मार्फत प्रति केजी 110 रुपियाँ चिनी बिक्री हुन थालेको छ। उपत्यकाका मुख्य ठाउँमा रहेका 1000 खुद्रा पसल र सबै डिपार्टमेन्ट स्टोरले साल ट्रेडिङ कर्पोरेसनबाट प्रति केजी 105 रुपियाँमा खरिद गरेर 110 रुपियाँमा बिक्री गर्न थालेका हुन्। त्यस्तै कारोबारको पहिलो पृष्ठमा जल विद्युतमा आइपिओ जारी गर्न झन कठिन शीर्षकमा खबर छ। यसलाई जीवन बस्नेतले लेख्नु भएको छ। जल विद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्न झन कठिन भएको छ। नेपाल धितुपत्र बोर्डले मसौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आइपिओ जारी गर्न असहज हुने देखिएको हो।
1: नागरिक दैनिकको भित्रीपन्नामा खाद्यले खसी बोका नबेच्ने शीर्षकमा मधुजङ पाण्डेले लेख्नु भएको खबर छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दशैंमा खसी बोका र च्याङ्रा खरिद गरी बिक्री नगर्ने भएको हो। व्यापारमा घाटा हुने खसी बोकाको कारोबार चुनौतीपूर्ण र जोखिमयुक्त हुने तथा लगातारको वर्षाका कारण ढुवानीमा समस्या हुने भन्दै कम्पनीले गत वर्ष झैं यस वर्ष पनि दशैंलाई लक्षित गरी खसी बोका र च्याङ्रा बिक्री नगर्ने उल्लेख गरिएको छ। विगतका वर्षमा दशैंका बेला निजी क्षेत्रको बजारमा मासुको मूल्य आकाशिने गरेकाले बजार हस्तक्षेप गर्ने उद्देश्यले खाद्य कम्पनीले विभिन्न जिल्लाबाट खसी बोका र च्याङ्रा संकलन गरी काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको थियो। शहरमै रोकिए पदयात्राका पाहुना शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ भित्री पन्नामै लुम्बिनीमा यातायात सेवा विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। आगो लगाउने चालक बोक्थे अर्काकै दुईवटा लाइसेन्स शीर्षकमा पनि भित्रीपन्नामा खबर छ। सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै गाडीमा आगो लगाउने चालकले अर्काको लाइसेन्स बोकेको खुलेको छ। सोमबार हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेर सवारी चालक अनुमति पत्र माग्दा नदिएर हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले रोकेको थियो। बसमा आगो लगाउने चालकको मङ्गलबार उपचारको क्रममा हिजो निधन भयो, तर उनको साथबाट भने अर्काका नाममा जारी भएको सवारी चालक अनुमति पत्र भेटिएको प्रहरीको भनाई उद्धृत गरिएको छ। नयाँ पत्रिका दैनिकमा विष्णु शंकर युटर्न बने ओलीका रक्षा कवच शीर्षकमा सुरुजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा उठाइरहेका नेता पौडेल र पोखरेलले समर्पण गरेपछि ओली फेरि सर्वशक्तिमान भएको भनेर टिप्पणी गरिएको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा अग्रपंक्तिमा देखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको लाइनमा उभिएको उल्लेख गरिएको छ। अर्को खबर 10 वर्षमा पनि बनेन सुनकोशीको पक्की पुल शीर्षकमा उदयपुरबाट विदुर कटुवालले लेख्नु भएको हो। उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीमाथि पक्की पुल निर्माण सुरु भएको 1 दशक पुग्न लाग्दा पनि अझै पनि अधुरै रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा रेशम चौधरीको कैद माफी सर्वोच्चबाट सदर भएको बारेमा खबर छापिएको छ भने अर्को खबर करका दरमा सरकारको अस्थिर नीति आर्थिक वर्ष सुरु भएको 2 महिनामै हेरफेर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। अढ़ाई महिनामा आयल निगमलाई 4.75 अर्ब घाटा भएको बारेमा अजित अधिकारीले लेख्नु भएको छ भने कान्तिपुर दैनिकको भित्रीपन्नामा खानेतेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै गरेको बारेमा पनि प्रकृति दाहालले लेख्नु भएको छ। नेपाली भान्सामा दैनिक प्रयोग हुने सूर्यमुखी र सोयाबिन तेलको गुणस्तर, प्याकेजिङ, लेबलिङ तथा विज्ञापनमा थप कडाई हुने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार गरेको उल्लेख गरिएको छ। नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै नबनेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने अर्को खबर बाल दुर्व्यवहार मुद्दापछि इस्कोनका पदाधिकारी निलम्बित शीर्षकमा आर्या चन्द लेख्नुभएको खबर हो। पीडित परिवारले प्रहरीमा उजुरी दिएको 5 महिनापछि इस्कोनको अन्तर्राष्ट्रिय समितिद्वारा नेपाल शाखाका 8 पदाधिकारी निलम्बित भएका छन्। बालिकामाथि यौन दुर्व्यवहारका आरोपित अझै फरार रहेको उल्लेख गरिएको छ। डङ्की रूटमा लाखौं स्वाहा डिपोर्टपछि जाहेरी दिन पीडितलाई एजेन्टकै डर शीर्षकमा गौरव पोखरेलले लेख्नुभएको छ। अमेरिकाबाट डिपोर्ट भएर आउनेहरू कतिपयसँग लेनदेनको प्रमाण पर्याप्त हुँदैन, जसका कारण कार्यवाही प्रक्रिया अगाडि बढाउन गाह्रो हुन्छ। कतिपयलाई भने प्रहरी कहाँ नजान भन्दै धम्की दिने गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताउने गरेका छन्। जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीँको बाढीमा बिलाइन शीर्षकमा नायक पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्यान्ड र नर्वेले अघि सारेको पहलको राष्ट्रसङ्घले स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त कदमको स्वागत गर्नुभएको हो। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ। इरानको राष्ट्रिय वायु सेवा कम्पनी इरान एयरले छिमेकी मुलुकतर्फका आफ्ना उडानमा कुनै पनि प्रतिबन्धबारे आधिकारिक जानकारी नपाएको बताएको छ। इरान एयरले टर्की, अजरबैजान र इराकका नागरिक उड्डयन अधिकारीबाट कुनै पनि जानकारी प्राप्त र त्यस्तो कुनै निर्देशन नभएको समेत बताएको हो। अमेरिकाले यसै महिनाको सुरुमा इरानी उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्दै इरानी वायु सेवा कम्पनीसँग कारोबार गर्ने संस्थामाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। यसैबीच इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेलामा चीनले त्यसको विरोध जनाएको छ। चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चिनिया विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदको अनुमति बिना लगाइएको एक पक्षीय प्रतिबन्धको चीनले विरोध गर्नेछ पनि भनेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपालले महिला कबड्डीमा शानदार पुनरागमन जित हात पारेको छ। विश्व एसियाली खेलकुदमा हिजो थाइल्याण्डसँग भएको खेलमा 46-43 हराएर विजयी सुरुवात गरेको हो। थाइल्याण्डले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई हराएको थियो। समूह बीमा रहेको नेपालले आज चाइनिज ताइपे र भोलि श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ। विश्व एसियन खेलकुद अन्तर्गत टेबल टेनिस मिक्स्ड डबल्समा नेपालका रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गर्नुभएको छ। पहिलो चरणको खेलमा रुबिना इभाना जोडीले पाकिस्तान मोहम्मद खान र कलसुम खानको जोडीलाई 3-0 सोझो सेटमा पराजित गर्यो। रुबिना इभाना जोडीले पहिलो सेट 11-6, दोस्रो सेट 11-8 र तेस्रो सेट 11-4 आफ्नो पक्षमा पार्यो। यो जितसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। चीनले जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनलमा चीनले पहिलो सेट 25-19 जित्दै अग्रता लिएको थियो। दोस्रो सेटमा पनि चीनले सुरुदेखि नै सामान्य अग्रता कायम राख्दै 25-20 आफ्नो पक्षमा पारेको छ। तेस्रो सेटमा जापानले आक्रामक सुरुवात गर्दै 7-1 अग्रता बनाएको थियो। त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र बल ब्लकिङमा सुधार गर्यो र स्कोर 19-19 बराबरीमा पुर्यायो। त्यसपछि 4 पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा 25-23 जित निकाल्दै खेल 3-0 आफ्नो पक्षमा पार्न सफल रह्यो। जापानसँग स्तब्ध हुनबाट भने विश्वकप विजेता भारत जोगिएको छ। 2 पटकको आइसिसी T20 विश्वकप क्रिकेटको च्याम्पियन भारतलाई हिजो लगभग हराइसकेको थियो। अन्तिम ओभरमा उत्कृष्ट ब्याटिङ गर्न नसक्दा जापान भारतसँग झिन 2 रनले पराजित भयो। एसियाली राष्ट्रको उदयमान क्रिकेट राष्ट्र जापानले भारतलाई 5 ओभरको खेलमा 32 रनमा रोकेको थियो।
2: भोटिकुसी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण र पोषण सुधारका लागि चालिएका कदम विशेष संवाद कार्टुन लगायतका सामग्री बाँकी नै छन्।
3: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: बाढीपछि प्रभावितलाई राहतका लागि व्यक्तिगत तथा संस्थागत हातहरू बढिरहेका छन्। तर दिएको वा पठाइएको राहतमा गुणस्तर र पोषणयुक्त नभएको गुनासो पनि आइरहेको छ। यसै विषयमा सरकारवाला निकायका प्रतिनिधिको संवाद सहितको पोषण क्याप्सुल प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपक आचार्य।
4: महाविनाशकारी बाढी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ। र यस्ता विपत्तिहरूमा हामीले कसरी काम गर्न सक्छौँ भन्ने बारेमा स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने, बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू र सञ्चार माध्यमहरू बिच हामीले आजको यो छलफल गर्न गइरहेका छौँ। वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार दाज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
5: पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ, गर्भवती, सुत्केरी र 5 मुनिको बालबालिकाहरू खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले अहिले कुपोषण यति चाँडै देखिसकेको छैन।
4: सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदा कस्तो अवस्था पाउनुभयो बालबालिका, सुत्केरी महिलाहरूको होइन पोषणको अवस्थाहरू? सिजपका महासचिव राजु घिमिरे सरलाई
6: पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ र त्यो सँगसँगै डर, त्रास, यो संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार, केन्द्रीय सरकार र विभिन्न निकायहरू, हाम्रो न्युट्रिसन क्लस्टर, प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा बालबालिका, गर्भवती महिला, सुत्केरी महिलाहरू, किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
4: अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
7: सोहन भुजेल, अनि हामी चाहिँ बाढी गएको देवीघाट, नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेको थियो। मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नुपर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनेरि रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनेरि सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बसेको ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो।
4: यस्तो विपदमा योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू प्रष्ट देखिन्छ। वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
8: अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौँ र त्यसलाई हातेमालो गर्न अब विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए। अहिले पनि चुनौतीका चाङ छन्, तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरू, त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ।
2: यो पोषण क्याप्सुल सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। मौसम विभागद्वारा 9-11 असोजसम्मका लागि अत्यावश्यक सूचना र चेतावनी जारी। ऊर्जा मन्त्री र गृहमन्त्रीलाई सम्भावित प्रभावबारे जानकारी। भोटिकोसी बाढी प्रभावितलाई पुनर्वासको तयारी।
1: प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान। मलेसिया रोजगारीमा देखिएको समस्याबारे प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन सम्वाद। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई।
2: नागढुङ्गा ओह्रालोमा भाँसिएको सडक अझै बनेन, 10 वर्षमा पनि सुनकोसीमा पक्की पुलको सपना अधुरै, खाने तेलको भ्रामक विज्ञापनमा रोक लगाइँदै।
1: एआई नियन्त्रण आह्वानमा राष्ट्रसङ्घको स्वागत, इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति, उडान नरोक्ने इरान एयरको दावी।
2: र विश्व एसियाली खेलकुदको कबड्डीमा नेपालको पुनरागमन जित, आज चाइनिज ताइपे र भोलि श्रीलङ्कासँग खेल्ने। टेबल टेनिसमा रुबिन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश।
1: साझा खबरको अन्त्यमा कार्टुन, नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेकपा एमाले भित्रको विवाद र विवादका बीच फेरि पुनर्गठन र नेतृत्व परिवर्तनको मुद्दामा शीर्ष नेताहरू पछाडि हटेका खबरहरू सार्वजनिक भएका छन् र एमालेको बैठक नै अध्यक्ष ओलीले आफैले चलाउन थालेको भनेर पनि कतिपय समाचारहरू सार्वजनिक भइराखेका छन्। यहाँ एउटा बन्द कोठा जस्तो देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको देखाइएको छ, पछाडिपट्टि भित्तामा टाँसिएको छ नेकपा

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा रामप्रसाद आचार्य र राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू।
1: काङ्ग्रेसको 15 महाधिवेशनका लागि आज पालिका अधिवेशन, नेतृत्वका लागि बाँकेमा रस्साकसी, नेपालगञ्ज र कोहलपुर प्यानल सार्वजनिक।
0: दशैं नजिकिँदै गर्दा मूर्तिकारलाई चटारो, परम्परा जोगाउँदै जीविकोपार्जन, नेपालगञ्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै।
1: टिकटको लामो लाइन र फोहोरले नेपालगञ्ज रेलवे स्टेसनका यात्रु हैरान, खजुरा क्यान्सर अस्पताल समितिको पदाधिकारीको सर्टलिस्ट सार्वजनिक।
0: र लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा खोजीको पहल, काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश, लुम्बिनी प्रदेशमा 300 बढी अवैध हात हतियार बरामद।
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असोज 7 गते बुधबार। अहिले नेपालगञ्ज क्षेत्रको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 31 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर गाउँपालिका, नगरपालिका, महानगरपालिका नेतृत्व चयनका लागि आज अधिवेशन हुँदैछ। बाँकीमा पनि जिल्लाका 8 स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि गाउँ तथा नगर अधिवेशन हुँदैछ। नेपाली कङ्ग्रेसले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार असोज 7 गते आज

0: गाउँनगर अधिवेशन, असोज 10 गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि चयन तथा क्षेत्रीय अधिवेशन र असोज 16 देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन हुने कार्यक्रम तय छ। बाँकेका 81 वडामा वडा अधिवेशन सम्पन्न भएसँगै आज गाउँ तथा नगर अधिवेशन हुन लागेको छ। त्यसका लागि विभिन्न ठाउँमा नेतृत्वहरू कसाकसी हुँदैछ। नेपाली कङ्ग्रेसको बाँके पालिका अन्तर्गत नजिकीसँगै नगर तथा गाउँपालिका नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ। नेपालगञ्जला कोहलपुरमा आकाङ्क्षीहरूले छुट्टा छुट्टै प्यानल सार्वजनिक गरेका छन्। क्षेत्रीय प्रतिनिधिको मत आफ्नो पक्षमा पार्न उम्मेद्वारहरू आन्तरिक छलफल, टिम निर्माण र मत माग्न सक्रिय भएका छन्। बाँकेका 81 वडामा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशनको चहलपहल बढेको कङ्ग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारीले बताउनुभयो। बुधबार बिहिबारका लागि तय गरिएको नगर अधिवेशनको मिति नजिकिँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिका कोहलपुर नगरपालिकामा नेतृत्व आकाङ्क्षीले औपचारिक कार्यक्रम मार्फत प्यानल सार्वजनिक समेत गरिसकेका छन्।
1: चालु आर्थिक वर्ष 2083-84 पहिलो दुई महिना साउन र भदौमा लुम्बिनी प्रदेशमा ठूलो सङ्ख्यामा अवैध हात हतियार तथा गोलागट्ठा बरामद गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय ताङका अनुसार साउन र भदौ महिनामा प्रदेशका विभिन्न जिल्लाबाट भरुवा बन्दुक, पिस्तोल, रिभल्भर, नक्कली हतियारसँगै गोली, छर्रा, बारुद र अन्य सामग्री बरामद गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार सार्वजनिक गरेको विवरण अनुसार साउन र भदौमा प्रदेशका विभिन्न जिल्लाबाट 313 अवैध हतियार बरामद भएका हुन्। प्रहरीले हतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा साउनमा पाँचजना पक्राउ गरेको छ। प्रहरीको साउन महिनाको विवरण अनुसार लुम्बिनीका विभिन्न जिल्लाबाट 186 नाल भरुवा बन्दुक, दुई थान पेस्तोल र एक थान नक्कली पेस्तोल बरामद गरिएको छ। यससँगै गोली, छर्रा, बारुद लगायतका सामग्री पनि बरामद भएका छन्। यता लुम्बिनी प्रदेशमा गत भदौ महिनामा 416 सवारी दुर्घटना भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सार्वजनिक गरेको मासिक विवरण अनुसार प्रदेशका 12 जिल्लामा भएका सवारी दुर्घटनामा 19 जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि 762 जना घाइते भएको खबर दैनिक नेपालगञ्जले लेखेको छ।
0: नेपालीको महान चाड दशैं नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारले यति बेला भ्याइ नभ्याइ छ। सडक किनारका अस्थायी टाहारादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन्। तराई क्षेत्रमा घट स्थापनाका दिनदेखि टोल टोलमा माटोको मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजा आर्चना गर्ने पुरानो परम्परा रहेको छ। यति बेला यहाँका कालीगढ दिनरात नभनी त्यही काममा खटिएका छन्। नेपालगञ्ज आठका अङ्कित मिश्र 1 महिना अघिदेखि नै मूर्ति बनाउन व्यस्त हुनुहुन्छ। दुर्गा भवानीको मूर्तिको आकार लिइसकेपछि अहिले उहाँ र सहयोगी साजसज्जा र रङ्गरोगनमा तल्लीन हुनुहुन्छ। पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिमा देवी देवताका वाहन र अस्त्र शस्त्र सजाउने अन्तिम काम भइरहेको मिश्र बताउनुहुन्छ। नेपालगञ्ज शाखा सन्दीप कुमार वंशकारको दैनिकी पनि माटोसँगै बितिरहेको छ। पुर्ख्यौली पेसालाई निरन्तरता दिइरहनुभएका वंशकारले सडक किनारको अस्थायी टिनको टाहारामा संयौँ मूर्ति तयार पारिरहनु भएको छ। ₹20-25,000 बिक्री हुने एउटा मूर्तिबाट ₹4,000-5,000 नाफा हुने उहाँको भनाइ रहेको छ। पैरवी.com खबर छ।
1: सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्रेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मङ्गलबार प्रदेश सभा सदस्य काफ्रेलाई लुम्बिनी प्रदेश सभाबाट जारी गरिएको दल त्याग सम्बन्धी सूचना तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। नेपालको संविधानको धारा 180 समेतलाई मध्यनजर गर्दै सर्वोच्च अदालत नियमावली 2074 नियम 4(2)(ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको आदेशमा उल्लेख गरिएको छ। पश्चिम डायरीमा अन्य खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
2: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
2: दाई, नानी त अझै 16 वर्ष कि मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
2: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
4: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
5: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
2: आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
2: उपलब्ध सेवाहरू:
8: ECG, ECO, TMT, 24 घन्टे होल्टर, ABPM, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
2: डाक्टर भेट्ने समय: बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
8: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना: गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।
9: यो कृष्णसार FM
10: 94 MHz, कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 MHz उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्थायी जग्गा प्राप्ति, भौतिक पूर्वाधार निर्माण र सङ्घीय शैक्षिक अनुदानमा पहुँच विस्तारका लागि सङ्घीय सरकारका विभिन्न निकायसँग पहल अघि बढाएको छ। विश्वविद्यालयको संस्थागत पहिचान स्थापित गर्दै नीतिगत र पूर्वाधार सम्बन्धी समस्या समाधान गर्न मन्त्रालय, राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगका उच्च अधिकारीसँग छलफल गरिएको हो। विश्वविद्यालयका निमित्त प्रमुख तथा डिन डाक्टर नीरज केसीको नेतृत्वमा सङ्घीय सरकारका सम्बन्धित निकायसँग विभिन्न चरणमा भेटघाट, पत्राचार, छलफल भएको विश्वविद्यालयले जनाएको छ। प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापना भए पनि सङ्घीय बजेट, शैक्षिक सुविधा र स्थायी पूर्वाधारमा पहुँचको समस्या रहेकाले त्यसको समाधानका लागि पहल गरिएको डाक्टर केसीले बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
1: खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष र सदस्य पदमा मनोनयनका लागि छनौट भएका उम्मेद्वारको सर्ट लिस्ट सार्वजनिक गरिएको छ। अन्तर्वार्ता असोज 8 गते हुने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दुवै पदका लागि सूचना जारी गरेको हो। अध्यक्ष पदका लागि वर्णानुक्रमअनुसार सर्टलिस्टमा परेका अङ्कित श्रेष्ठ, प्रतीक श्रेष्ठ र भीमकान्त लामिछानेलाई अन्तर्वार्तामा बोलाइएको छ। त्यस्तै सदस्य पदका लागि मधु नेउपाने, लिजा खोसिङ, साजन थापा र सञ्जय पाण्डे छनौट हुनुभएको छ। मन्त्रालयले उहाँहरूलाई तोकिएको समयमै उपस्थित हुन सूचित समेत गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार अध्यक्ष पदका उम्मेद्वारको अन्तर्वार्ता बिहान 10 बजे र सदस्य पदका उम्मेद्वारको अन्तर्वार्ता बिहान 11:30 बजे हुनेछ। अन्तर्वार्ता सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजना गरिने बताइएको छ।
0: यात्रुको चाप बढ्दै गए पनि टिकट काउन्टर र सरसफाइको व्यवस्था विस्तार नहुँदा सीमावर्ती रुपैडिया बजारस्थित नेपालगञ्ज रोड रेलवे स्टेसनमा यात्रुले शास्ति खेप्नु परेको छ। हरेक दिन बिहान 8:20 बजे गोण्डाका लागि छुट्ने यात्रुवाहक रेल चढ्न आउने सयौँ यात्रु एउटै टिकट काउन्टरमा निर्भर छन्। टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने बाध्यताले कतिपय यात्रुको रेल नै छुट्ने अवस्था बनेको छ। रेलवे स्टेसनमा यात्रुको चाप दिनहुँ बढिरहेको छ। विशेष गरी बिहान गोण्डा जाने रेल छुट्ने समयमा टिकट लिन यात्रुको एकै पटक घुइँचो लाग्छ। तर टिकट वितरणका लागि एउटा मात्रै झ्याल सञ्चालनमा छ। यात्रुको सङ्ख्या र टिकट काउन्टरको सीमितता बीच तालमेल नहुँदा यात्रुले समयमै टिकट पाउन कठिन भइरहेको छ। टिकट वितरक फिरोज बिहान करिब 7 बजे नै स्टेसन पुग्ने गर्नुहुन्छ। तर रेल छुट्ने समय नजिकिँदै जाँदा टिकट लिने यात्रुको सङ्ख्या वातै बढ्छ। एउटै काउन्टरमा लामो लाइन लागेपछि टिकट वितरणमा ढिलाइ हुने गरेको छ। टिकट वितरण वितरक फिरोजका अनुसार अन्तिम समयमा टिकट लिन आउने कतिपयले यात्रुले 500 रुपियाँका नोट दिने गरेका छन्। खुल्ला पैसाको अभावले टिकट काट्न थप समस्या लाग्ने र त्यसले काउन्टरमा भिड झनै बढाउने गरेको उहाँले बताउनुहुन्छ। यात्रुको चाप व्यवस्थापन गर्न थप काउन्टर आवश्यक देखिएको छ। टिकट काउन्टरमै समस्यासँगै स्टेसनको प्लेटफर्म सरसफाइ नहुँदा पनि यात्रु र स्थानीय बासिन्दा अर्जित छन्। प्लेटफर्ममा विभिन्न स्थानमा फोहोर थुप्रिएको देखिन्छ। चौपायाको निर्बाध आवत जावतले पनि सरसफाइमा समस्या थपेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
1: नेपालगञ्ज स्थित प्रसिद्ध रानीतलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ। भन्सारमा कडाई गरिएपछि अहिले नेपालगञ्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगञ्ज स्थित रानीतलाउ कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष मोतीसरा थापा छेत्रीले बताउनुभयो। उहाँका अनुसार जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब 80% तरकारी सल्यान, रुकुम, रोल्पा र दाङ लगायतका छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादन भएको हुन्छ। बाँकी 20% मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गरेको छ। हरेक बिहान सबेरे सल्यान, रुकुम, रोल्पा र दाङबाट दर्जनभन्दा बढी मालवाहक गाडी तथा तरकारी बोकेर रानीतलाउ आइपुग्ने अध्यक्ष मोतीसराले बताउनु भयो। पहाडी जिल्लाबाट दैनिक जसो गोलभेडा, बन्दा, काउली, भन्टा, सिमी, खुर्सानी, लौका, करेला, बोडी र काँक्रो आउने गरेको उहाँले जानकारी दिनुभएको खबर पैरवी.com ले लेखेको छ।
0: समाजको पिँधमा रहेका मानिसका इतिहास, विभेद र अलिखित सङ्घर्षलाई कथामा उतारेका नवीन अभिलाषी सनत रचना कथा सम्मान 2082 सम्मानित हुनुभएको छ। मध्यपश्चिम श्रष्टा समाजले 2082 सालमा प्रकाशित उहाँको कथा सङ्ग्रह दहाडलाई छनौट गर्दै सम्मान प्रदान गरेको हो। नेपालगञ्जमा मङ्गलबार आयोजित समारोहमा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ, रोदन र सम्मानका संस्थापक वरिष्ठ कथाकार सनत रेग्मीले अभिलाषीलाई सम्मानपत्रसहित नगद 11,111 रुपैयाँ प्रदान गर्नुभएको छ। मध्यपश्चिम श्रेष्ठ समाजका अध्यक्ष बिपी अस्तुका अनुसार गत वर्ष प्रकाशित कथा सङ्ग्रहहरूमध्ये छनौट गरी सम्मान प्रदान गरिएको हो। आह्वान अनुसार प्राप्त कृतिमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल असकको संयोजकतामा गठित 3 सदस्यीय छनौट समितिले दहाडलाई सम्मानका लागि छनौट गरेको हो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
11: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
12: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
13: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
14: हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
15: सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी कुलमा पछाडि, सम्पर्क नम्बर 081538055 र 98582894।
16: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
17: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
18: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
17: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
18: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल डिभिजन वन कार्यालयको सामुन्ने नेपालगञ्ज।
4: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 MHz को उत्पादन पश्चिम डायरी कृष्णसार FM.com मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा जथाभावी छाडिएका पशु चौपायाको व्यवस्थापनका लागि सञ्चालन गरेको सङ्कलन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा छाडा अवस्थामा रहेका गाई बाछाबाछी गोरु घोडा घोडी तथा खच्चड सङ्कलन गरी वडा नम्बर 21 बिर्तामा रहेको कान्जी हाउसमा व्यवस्थापन गर्दै आएको छ। उपमहानगरपालिकाको तथ्याङ्क अनुसार भदौ महिनामा 3 र गत सोमबार गरी 4 चरणमा बजार क्षेत्रबाट 75 पशु चौपाया कान्जी हाउस पुर्याइएको छ। सङ्कलित पशुमा गाई बाछा बाछी गोरुका साथै घोडा घोडी बछेरा र खच्चरहरू समेत रहेका छन्।
2: जन्मकैद सजायमा राष्ट्रपतिले रेशम चौधरीलाई दिएको सजाय माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ। टिकापुर घटनामा जिल्ला हुँदै सर्वोच्च अदालतले समेत जन्मकैदको सजाय सुनाएका चौधरीलाई सरकारको सिफारिसमा 2080 सालको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिनुभएको थियो।
1: माफी विरुद्ध टिकापुर घटनामा मारिएका तत्कालीन प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कठायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। रिटमाथि अन्तिम सुनवाई गर्दै मङ्गलबार न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राष्ट्रपतिबाट दिएको माफी सदर हुने गरी रिट निवेदन खारेज समेत गरेको छ। बाँकी युनिस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी र मधुबन तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा युवा सशक्तिकरण रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत पालिका स्तरीय संयुक्त अनुगम स्थलगत अनुगमन गरिएको छ। असोज 4 र 5 गते गरिएको अनुगमनमा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमको प्रगति सहयोग सामग्रीको उपयोग व्यवसायको अवस्था तथा उद्यमीले भोगिरहेका चुनौतीबारे जानकारी दिइएको थियो। सो क्रममा मधुबन नगरपालिका 1 र 2 का 5 वटा युवाको उद्यम अनुगमन समेत गरिएको थियो। पैरवी.com खबर छ।
2: मानव बेचबिखन लागौषध दुर्व्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्र सम्बन्धी अधिकार कर्मी तथा सीमावर्ती क्षेत्रमा कार्यरत सरकारवालाका लागि आयोजित 2 दिने क्षमता अभिवृद्धि तालिम बर्दियाको राजापुरमा सम्पन्न भएको छ। बाँकी युनेस्को क्लबको आयोजना प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो। सीमावर्ती क्षेत्रमा देखा पर्ने मानव बेचबिखन लागु औषध दुर्व्यसन तथा सीमापार आवत जावतका क्रममा उत्पन्न हुने जोखिम लगायतका संरक्षण सम्बन्धी समस्यालाई सम्बोधन गर्न स्थानीय सरकारवालाको ज्ञान सिप समन्वय र सामूहिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
1: रसुवाको भोटे कोशी बाढीमा परेर बेपत्ता भएका राप्ती सुनारी 1 खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई स्थानीय सामुदायिक वन समूहले नगद सहयोग गरेको छ। राप्ती सुनारी 1 खोकरीमा रहेको सिद्ध बाबा सामुदायिक वन उपभोक्ता समूहले नगद सहयोग गरेको हो। वन उपभोक्ता समूहले नगद 10,000 सहयोग गरेको हो। वन उपभोक्ता समूहकी अध्यक्ष रमा कुमारी चौधरी, उपाध्यक्ष नन्दलाल चौधरी र कोषाध्यक्ष उमेश कुमार खड्काले उक्त रकम बराबरको चेक मङ्गलबार हस्तान्तरण गर्नुभएको छ।
2: अपलिफ्ट परियोजना अन्तर्गत व्यावसायिक योजना अध्यावधिक सम्बन्धित 3 दिने कार्यशाला नेपालगञ्जमा सुरु भएको छ। सामाजिक विकास मञ्च बाँकेको आयोजनामा मङ्गलबारदेखि सुरु भएको कार्यशालामा यसअघि सञ्चालित पावर परियोजनाको सहयोगमा व्यवसाय सञ्चालन गरिएका 20 जना युवाको सहभागिता रहेको छ।
1: बालबालिकाको आधारभूत सिकाइ बलियो बनाउने उद्देश्यले ठुलो दिदी बिग सिस्टर मोडेलमा आधारित परियोजना बाँकेसहित लुम्बिनी प्रदेशका 4 जिल्लामा सञ्चालन भइरहेको छ। हेपेल फाउन्डेसनको आर्थिक सहयोग तथा भिएसओ नेपालको साझेदारीमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिल वस्तुले स्थानीय तहसँगको सहकार्यमा आधारभूत सिकाइका लागि ठुलो दिदी बिग सिस्टर मोडेलको परिष्कृत र विस्तार परियोजना सञ्चालन गरेको हो।
2: अहिले 7:10 रेडियो कृष्णसार एफएमबाट प्रसारण हुने रेडियो इजलासमा आजको विशेष संवादमा दिवस संविधान दिवसको सन्दर्भमा संविधानको कार्यान्वयन अवस्था, वर्तमान राजनीति र सरकारी काम कारबाही र भावी राजनीतिका बारेमा राजनीति शास्त्रका प्राध्यापक डाक्टर जनार्दन आचार्यसँग बहस हुँदैछ। अधिवक्ता वसन्त गौतमले सञ्चालन गर्ने रेडियो इजलासमा विशेष गरी संविधान कार्यान्वयनका 11 वर्ष, संविधान संशोधनको सवालमा बहस गरिने जनाइएको छ।
1: यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विधा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
2: काङ्ग्रेसको 15 महाधिवेशनका लागि आज पालिका अधिवेशन, नेतृत्वका लागि बाँकेमा रस्साकसी, नेपालगञ्ज र कोलपुर प्यानल सार्वजनिक।
1: दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारो, परम्परागत जोगाउँदै जीविकोपार्जन, नेपालगञ्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै।
2: टिकटको लामो लाइन र फोहोरले नेपालगञ्ज रेलवे स्टेसनका यात्रु हैरान, खजुरा क्यान्सर अस्पताल समितिको पदाधिकारी सर्ट लिस्ट सार्वजनिक।
1: र लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा खोजीको पहल, काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश, लुम्बिनी प्रदेशमा 300 बढी अवैध हतियार बरामद। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै रामप्रसाद र म राकेश पनि बिदा हुन्छ। आज असोज 7 गते बुधबार 23 सेप्टेम्बरको दिन सबैका लागि शुभ रहोस्।
2: नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल
6: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ
7: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने दाँत भर्ने दाँत निकाल्ने दुखेको दाँतको जराको उपचार खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने गिजाको रोग जस्तै गिजा सुन्निने र ताउने पिप बग्ने मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार पहेलो खैरो दाँत सानो र ठुलो दाँत छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ
7: फोन नम्बर 081-532-375
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
9: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
8: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
9: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
9: धन्यवाद शुभश्री आइबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
10: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
11: वाउ प्लस टू परीक्षा पनि पास भयो अब कुन कलेजमा भर्ना हुने होला
12: ल है बधाई छ अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि
11: ए हो र त्यहाँ के पढ्न पाइन्छ त अनि त्यहाँको विशेषता पनि भन्देऊ न
12: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण वातानुकूलित एसी कक्षा कोठा समृद्ध पुस्तकालय अतिरिक्त क्रियाकलाप नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ
11: ल तिमीलाई धेरै धेरै धन्यवाद त्यसो भए म पनि यही भर्ना हुन्छु
13: हजुर प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ
11: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि थप जानकारीका लागि सम्पर्क 98-580-36-577 98-580-28-195 र 98-580-36-811 नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार
14: रंग बहार
15: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
14: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
15: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
14: बर्जर पेन्स
16: जब से तुमको देखा है
17: सिंगापुर होलसेल
18: नेपालगञ्ज सेतु विकास चोक
11: सिंगापुर होलसेल
18: नेपालगञ्ज सेतु विकास चोक नामै काफी क्या दामी
19: स्वर्ग झै घर वासी बाझै बारा लाउन राखा
11: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
16: आजै रोजौ है।
18: मन पर्यो त पर्यो पर्यो।
17: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
18: सिङ्गापुर होलसेल सेतुबेका चोक अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
4: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: हौ मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: नमस्कार, रेडियो इजलासमा म अधिवक्ता वसन्त गौतमको यहाँहरूलाई हार्दिक स्वागत छ। रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रत्येक हप्ताको बुधबार बिहान 7:10 देखि 8 बजेसम्म प्रसारण हुने रेडियो इजलासमा हामी कानुन, न्याय र मानवाधिकारका विषयमा बहस गर्दछौँ। आजको रेडियो इजलासमा हामी संविधान दिवस हालै मनाइएको छ र संविधान दिवसको सन्दर्भमा संविधान कार्यान्वयनका 11 वर्ष, उपलब्धि, चुनौती र अबको बाटोको विषयमा बहस गर्दछौँ। बहसका लागि रेडियो इजलासमा उपस्थित भइसक्नु भएको छ राजनीतिक शास्त्रका प्राध्यापक, राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य। डाक्टर साहब, रेडियो इजलासमा यहाँलाई हार्दिक स्वागत छ।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आराम छ।
1: लामो समयपछि यहाँसँग फेरि कुराकानी गर्ने मौका मिल्यो। आज यो संविधान संशोधनको आवश्यकता र उठेका सवालहरू विषयमा, अहिले जुन सवालहरू उठेका छन् र वर्तमान राजनीतिक अवस्था र सरकारको काम कारवाही, संविधानको प्रभावकारी कार्यान्वयनका चुनौती र नेपालको भावी राजनीति र सम्भावित राजनीतिक दिशाको विषयमा आज हामी यहाँसँग कुराकानी गर्छौँ। यो संविधान दिवसको सन्दर्भमा यहाँले चाहिँ कसरी लिनुभएको छ यो संविधान कार्यान्वयनका 11 वर्षलाई चाहिँ यहाँले कसरी लिनुभएको छ डाक्टर साहब?
2: धन्यवाद भसनज्यू, सबैभन्दा पहिले तपाईँले बोलाउनु भयो र कृष्णसार एफएमका श्रोताहरूप्रति पनि म आभारी छु र तपाईँप्रति पनि। पहिलो कुरा त के त भन्नुहुन्छ भनेपछि, नेपाल यस्तो एउटा दुर्भाग्यशाली मुलुक हो
1: हजुर,
2: जसमा अहिलेसम्म संविधानले स्थायित्व पाउन सकेका छैन र त्यो विश्वका कुनै पनि मुलुकमा देखिँदैन, होइन? संविधानमा संशोधन आफ्नो प्रक्रिया हो र हुँदै पनि जान्छ, टाइम पनि लाग्न सक्छ। तर कुरो के भयो त भन्दाखेरि, यो देशलाई वस्तुगत स्थिति बुझेर, देशको वस्तुगत स्थिति बुझेर यहाँको संविधान निर्माण कहिले पनि भएन
1: हजुर।
2: सुरुदेखि 2007 साल भन्नु, 4 साल भन्नुहोस्, होइन? यो के भयो त, कस्ता संविधानहरू भए त हाम्रा भनेदेखि, उही के भन्छन् हामीहरूकोमा भन्दाखेरि झारो टार्नी भन्छौँ नि हामीले गाउँले भाषामा, त्यो झारो टार्नी एउटा मुभमेन्ट आयो, त्यो मुभमेन्टलाई मत्थर गर्नको लागि एउटाले एउटा संविधान लिएर आयो, फेरि अर्को मुभमेन्ट भयो त्यसको केही वर्ष पछाडि, फेरि त्यस्तै किसिमको आयो र भन्न खोजेँ मैले, अब त्यो यत्रो चाङ भइसक्यो, प्रत्येकका जनजनका आवाज राख्ने नाउँमा त्यो त के भन्नुहुन्छ, रद्दीको टोकरी साबित भयो जस्तो मलाई लाग्छ। हेर्नुहोस्, किनभनेदेखि संविधान यसरी हतपत्ती च्यात्ने, जलाउने र संविधानको बारेमा अनर्गल बोलेको बाहिर कहीँ पनि देखिँदैन। हामी बाहिर पनि टाढा पनि नजाउँ, इन्डिया, श्रीलङ्का, इभन पाकिस्तान जस्तो देशमा पनि त्यो कुरो देखिँदैन भनेपछि, अब अमेरिका, युरोपको त उनीहरूको आफ्नो ट्रेडिसन छ, आफ्नो परम्परा छ, होइन? त्यसैले गर्दा अब नेपालको सन्दर्भमा त्यो कुरो देखिन्छ भसनजी, होइन?
1: हजुर डाक्टर साहब, यसैमा जस्तो यही संविधानलाई कसैले उत्कृष्ट, विश्वकै उत्कृष्ट संविधान भन्छन्, होइन? यसमा चाहिँ धेरै मौलिक अधिकारहरू, जनताको अधिकारहरू सुनिश्चित गरिएको छ भन्छन्। केही समूहहरूले यसलाई संविधान दिवसलाई कालो दिनको रूपमा पनि मनाउनु भएको छ। भनेपछि आम रूपमा हेर्दा, एउटा राजनीतिक विश्लेषकको दृष्टिकोणले हेर्दा, साँचोमा यो संविधानलाई यहाँले कसरी लिनुभएको?
2: पहिलो कुरो त जस्तै अब सबैले बुझेकै कुरो हो, संविधान मूल दस्तावेज हो भन्छौँ हामीले, होइन? त्यो मानेमा त्यहाँसम्म ठिक छ। तर कुरो के भयो त भन्दा, मैले अघि नै भने, संविधानलाई एउटा के गरियो त भन्दाखेरि खेलवाड गरियो क्या। संविधानको गरिमा के छ, संविधान भनेको के हो र संविधान कसको लागि आवश्यक छ र संविधान कसलाई चाहिए हो भन्ने कुराको पहिले नै निर्कुल भएन, नम्बर एक नेपालको सन्दर्भमा। अर्को कुरो के भयो त भन्दाखेरि, अब हामी भन्ने गर्छौँ, अरू बाहिरबाट बुद्धिजीवीको नाउँमा, सल्लाहकारको नाउँमा, युएनडिपीमा काम गरेको नाउँमा जुन विशेषज्ञ भएर हाम्रो संविधानविदको रूपमा प्रस्तुत हुनुभयो, उहाँहरूले के गर्नुभयो त भन्दाखेरि, नेपालको वस्तुगत स्थितिलाई ख्याल गर्नु भएन, अथवा नेपालीहरूले वस्तुगत स्थितिलाई ख्याल गरेनन्। परिणामस्वरूप के भयो त भन्दाखेरि, मैले अघि नै भने जस्तो, यो संविधान लथालिङ्गको दस्तावेज बन्न पुग्यो। किन बन्न पुग्यो त भन्नुहुन्छ भनेपछि, तपाईँले, मैले सानोको उदाहरण दिएँ तपाईँलाई, हामीले ह्युमन राइटका कुरा पनि राख्यौँ, अब त्यो के भन्नुहुन्छ भनेपछि मौलिक अधिकारका कुरा पनि राख्यौँ, होइन? अब मलाई के लाग्छ त भन्छ भसनजी, आजको जमानामा तपाईँले उत्कृष्ट गराउनलाई केही पनि छैन, कस्मेटिक पनि गर्न सकिन्छ, नभए सर्जरी पनि गर्न सकिन्छ होइन,
1: भनेपछि कस्मेटिकको रूपमा लिन सकिन्छ यो संविधानमा भएको मौलिक अधिकार र कुराहरू
2: कुराहरू। अब तपाईँले त्यो कस्मेटिक रूपमा बाहिरबाट आयातित लिटरेचर पढ्नुभयो, त्यो कपी गर्नुभयो, त्यो कहाँ राख्ने?
1: अब स्पष्टै भाषामा भन्नु डाक्टर साहब, जस्तो अब संविधान सभाले नेपाली जनताको सदियौँदेखिको चाहना संविधान सभा मार्फत नेपाली जनताले आफ्नो संविधान आफै बनाए भनिन्छ, अब यसमा चाहिँ अब जनताको सुझाव सङ्कलन गरेर तपाईँ हामीले पनि कति पठायौँ, बुढाका बुढा सुझावहरू पनि गए, यहाँले फेरि अब कस्मेटिक पनि भयो, विज्ञहरूको नाममा चाहिँ विदेशी आयातितहरूबाट दिएकोमा पनि भन्यो भन्नुहुन्छ, अलि स्पष्ट पार्दैन डाक्टर साहब?
2: जस्तै के भयो मैले त्यही भने, जस्तै त्यो बेलामा म दिन सम्झिनुहोस्, मलाई लाग्छ काठमाडौँको कुरा छोड्यौँ, नेपालगञ्ज जस्तो ठाउँमा पनि मलाई लाग्छ दिनमा 5-7 गोष्ठी हुन्थ्यो होइन, एभरेजमा कसै ठुला हुन्थे, कोही साना हुन्थे, जे हुन्थे। अब त्यो गोष्ठीमा को आउँथ्यो त भन्नु जानु, सुकिला मुकिला आउने हो
1: होइन,
2: तिनै व्यक्तिहरू हुन्थे, अथवा बाहिरबाट जो आउँथ्यो ऊ के आशय लिएर आउँथ्यो कि होइन। मैले तपाईँलाई एउटा बडो रमाइलो प्रसङ्ग त जोडौँ, यहाँ समयले साथ दिन्छ भनेपछि
1: संक्षेपमै
2: भन्छु। एउटा कार्यक्रम थियो सिद्धार्थ हो माथि भ्यूमा, म पनि उसले एक्सन एडले गरेको थियो सायद, म पनि इन्भिटिज थिएँ, म गएँ, एकजना आउनुभयो त्यतिखेर कसलै कति 700 प्रान्त हुनुपर्छ गाविस जति भन्ने आएको थियो नि एउटा योमा त्यतिखेरको माओवादीको कुनैको, त्यो आइसकेपछि उहाँ एक्सपर्ट भएर युएनडिपीको हुनुहुन्थ्यो, मैले नाम बिर्सेँ, समथिङ उप्रेती हो, अनि उहाँ हुनुहुन्थ्यो, म पनि थिएँ, म त्यसको विरोधी, म त सङ्घीयताकै यो रूपमा सङ्घीयता हुनुहुन्न भन्ने पक्षको म सुरुबाटै, अनि त्यो भावनाले मैले उहाँलाई कुरा गरेँ, म आफू बोल्ने सन्दर्भमा पनि, ल तपाईँ एउटा विशेषज्ञको हैसियतले आउनुभयो, हाम्रो कचिङ्गल घरभित्र सुरु भयो, 700 भन्यो, 700 उहाँले छोडिदिनुहोस्, तपाईँले भनेको उहाँ पनि त 14-12 कुरो त आछ, ल तपाईँ मिडिएटरले के भन्नुहुन्छ?
1: हजुर,
2: तपाईँ त झगडा मिलाउन आएको न हो, एक्सपर्ट त, उहाँले के भन्नु भनेदेखि यो कुरोमा म बोल्दिनँ भन्नुभयो कि, मेरो रिजर्भेसन छ भन्नुभयो। भनेपछि के त, तपाईँको र मेरो झगडा परिसकेपछि बहिनीलाई हामीले मध्यस्थकर्ता बोलाएर उनी बोल्न मिल्दैन भने तपाईँको र मेरो झगडा शान्त हुन्छ, तपाईँले विश्वास गर्नुहुन्छ? हो, यो माहौल मैले उदाहरण तपाईँलाई एउटा सामान्य उदाहरणको रूपमा भनेको मात्रै, यस्ता त अनगिन्ती भए। अब संविधान सभाको बनोट पनि हामीले हेऱ्यौँ, एउटा त त्यत्रो संविधान सभा होइन, अब त्यहाँभित्र हरेक मुद्दामा बहस भयो भन्ने कुरा त हामी विश्वास गर्दैनौँ। अब त्यो के आयो त भन्दाखेरि रेडिमेड जुन ड्राफ्ट त्यहाँको बुद्धिजीवीले पढे लेखेको, सबैको स्किलको कुरो पनि होइन होइन, त्यो कुरामा मैले अन्यथा लिँदैन, संविधान बनाउने कुरो, विधान बनाउने कुरो भन्ने कुरो सबैको बुद्धाको काम हुँदैन, हामीले सानो एनजिओ खोल्न पऱ्यो भनेदेखि पनि जानेको मान्छेलाई ल है विधान ड्राफ्ट गरिदिनुहोस् भन्छौँ भनेदेखि त्यो सामान्य कुरो
1: एउटा फर्मेट हुन्छ,
2: फर्मेट हुन्छ। तर भयो के त भन्नु जानेपछि त्यहाँभित्र कुन कुरो मेरो हितमा छ, कुन कुरो मेरो हितमा छैन, कुन कुरो कहाँ गएर टक्राउँछ, भोलि हामीलाई यसले 2-4 के समस्या ल्याउला भन्ने कुराहरू नसोचेर हामीले के गरिन्छ भनेदेखि कुराहरू राख्दै गयौँ होइन।
1: हजुर,
2: कोही असन्तुष्ट होला, कोही रुष्ट होला भन्ने नाउँमा राख्दा राख्दा राख्दा राख्दा हामीले के गरायौँ त भन्दाखेरि, कोही बौलाले बोक्छ नि पुराना लुगाहरूको थाङ होइन, त्यो काम पनि लाग्दैन, उसले फाल्नु पनि फाल्दैन, बोकिरह केही हुन्छ कि, त्यसले गर्दाखेरि त्यही किसिमको बौलाले बोक्ने थाङ्नोको रूपमा संविधान बन्नु भएन, प्रेस भयो। अब कुरो के आयो,
1: त्यसको प्रतीक अहिलेको संविधानमा छ
2: होइन, अब कुरो के आयो त भन्दाखेरि त्यो संविधानले 10 त हाम्रो अनुभव भयो त
1: भयो। अब यसरी डाक्टर साहब, जस्तो अब यसमा चाहिँ यो निर्माण प्रक्रियाको हिसाबले अथवा तपाईँले जसरी पोको कुरा गर्नुभयो, धेरै कुराहरू राख्ने कस्मेटिक बनाउँदाखेरि नै अहिले 10 हुने बित्तिकै संशोधनको कुरा उठेको हो, यसरी बुझ्दा हुन्छ?
2: होइन, यो त के होला पनि भन्नुहुन्छ भनेपछि, यो प्रक्रियागत रूपमा यो के भयो त, कसरी उठ्यो, सार्वजनिक भयो भन्नुहुन्छ भने, यो सदनभित्रैबाटै हुनुपर्ने कुरा हो कि, मलाई सोध्नुहुन्छ भनेपछि, सदनभित्रबाट पुराना ठुला भनिएका दलहरूले, उनीहरूको त संविधान संशोधन भन्ने एजेन्डा थियो त संयुक्त हुने बेला होइन, त्यो
1: बजेर
2: हो, त्यो बेलामा उनीहरूले यो कुराहरू संशोध गर्न लायक छ है भनेर बरु सार्वजनिक गरेर अब हामी गर्नतिर गइरहेछौँ, तपाईँहरूको विचार के छ भनेर एउटा जनताबाट पोलिङ गरेर त्यो विषयमा गरिदिएको भएदेखि न यो जेएनजी आन्दोलनको आवश्यकता पर्थ्यो, न जनताले यो जेएनजी आन्दोलन यिनीप्रति यो आक्रोश व्यक्त गर्थ्यो होइन ऊ यो के हो त भन्नुहुन्छ भने समयमा गर्न नसक्नुको परिणामले तपाईँको के हुन्छ त भन्नुहुन्छ भने अहिलेसम्म संशोधनको कुरा छ अब यो कचिङ्गल रह्यो र संविधानका नराम्रा कुराहरू संशोधन गरिएन भनेदेखि हेर्न होला संविधान च्यात्ने दिन आउँछ म तपाईँलाई यहीबाट सार्वजनिक रूपमा भन्दैछु त्यो संविधान च्यात्ने दिन आएन भनेपछि मलाई
1: त्यस पछाडिको जुन आधार पृष्ठभूमि के देख्नुहुन्छ
2: के देखिरहेको छु भन्नुहुन्छ भने जस्तै भन्नु न यो जस्तो सत्ता भन्ने कुरो के हुन्छ त भने सधैँभरि एउटाको मान्छेको हातमा त रहँदैन
1: होइन
2: अर्को कुरो के हुन्छ त भन्दाखेरि सत्तामा आउने तपाईँलाई तपाईँले बनाएको घरको जति माया छ तपाईँको छोरा र छोरीलाई त्यति हुँदैन
1: हुँदैन
2: भनेपछि यो संविधान बनाउने हामी हौँ भन्ने जसले स्वामित्व लिएर त्यो दर्द महसुस गर्न पर्थ्यो नि त्यसले गरेन भनेपछि त त्यहाँभित्र त स्वार्थ समूहहरू खेल्ने भयो त
1: यो राजनीति हो कि डक्टर साहब अब जस्तो यहाँले प्रसङ्ग उठाउनु भएको थियो माओवादीसँगको सत्ता तोडेर एमाले र काङ्ग्रेस बिचको जुन सत्ता समीकरण भएको थियो विगतमा यही संविधान संशोधनको सवाललाई उठाइएको थियो अब अहिलेको प्रधानमन्त्री काठमाडौँ महानगरपालिकाको मेयर हुँदा संहिताको विषयमा अथवा थुप्रै विषयमा उहाँले पनि प्रश्नहरू उठाउनु भएको थियो होइन सवालहरू उठाउनु भएको थियो अब राष्ट्रपाको सरकार आइसकेपछि संसद बाहिरबाट होइन संविधान संशोधनको चाहिँ एउटा प्रक्रिया अगाडि बढाइएको छ यसलाई चाहिँ कसरी लिनु भएको छ डाक्टर
2: यो के छ भन्दाखेरि हेर्नुहोस् उनीहरूले आफ्नो एजेन्डाहरूलाई के भन्छन् त्यो स्थापित गर्यो
1: हजुर
2: उनीहरूको एजेन्डा थियो संविधान संशोधनको होइन अब मैले के भन्न खोजेँ त भन्दाखेरि सबभन्दा के भयो त नेपालीहरूमा बसन्जी सबभन्दा नराम्रो कुरो भन्दाखेरि म आफूलाई हेर्ने पद्धतिको विकास भयो नेपालभित्र मान्छेले व्यक्तिभन्दा बाहिर अब नसोच्ने किसिमको माहौल हामीले जानेर बनायौँ वा नजानेर बन्यो या ग्लोबल यो प्रभाव हो यो दैवलाई छोडिदिनुहोस्
1: हजुर
2: तर भयो के त भन्नुहुन्छ भनेपछि मैले भन्न खोजेको मान्छे ठाउँमा पुगिसकेपछि तपाईँ पनि म पनि अभिभावक भइसकेपछि र तपाईँ त्यत्तिकै उरन्ठ्याउलो केटो हुने बेलाको भूमिका फरक हुने कि नहुने जरुर फरक हुन्छ त
1: होइन
2: हामी के भयो बिग्रेको केटालाई बिहा गरिदिएपछि सम्झिन्छ है बिहा गरिदेऊ भन्छ भन्दैनौँ भनेपछि तपाईँ पार्टीको अध्यक्षहरू पनि हुनुभयो मन्त्रीहरू हुनुभयो वर्षौँ खानुभयो देश बुझ्नुभयो देशमा कहाँबाट के आउँछ कति आउँछ कसरी आउँछ भन्ने कुरो उहाँहरू जति तपाईँलाई मलाई थाहा छैन तपाईँको घरभित्र कुना कन्तर कहाँ छ भन्ने कुरो तपाईँलाई जति थाहा छ मलाई थाहा छैन नि
1: होइन
2: म एक दिन बास बस्नेलाई थाहा हुँदैन त्यही भएर यिनीहरू आएको त यिनीहरूले यो जुन जनतामा उठिरहेको नैराश्यताको एउटा कारण संविधान पनि हो भन्ने कुरो उहाँहरूको जुन अब्जर्भेसन होला नि होइन हो त्यो अब्जर्भेसनलाई उनीहरूले के गरे त भन्नुहुन्छ भने बीजारोपण त्यहाँ एउटा एजेन्डाको रूपमा ल्यायो अब भयो कुरो के त भन्नुहुन्छ भनेपछि उनीहरूले कसरी ल्याउनु पर्थ्यो कहाँबाट ल्याउनु पर्थ्यो त्यो दिनु हुन्छ हामीलाई त्यो म त्योसित सरकार भएन तर के त भनेपछि संविधानका कतिपय कुराहरू फेर्न जरुरी छ संशोधन गर्न जरुरी छ भन्ने कुराहरू त यो त सर्वमान्य सिद्धान्त बनिसकेको थियो त
1: हजुर
2: होइन सत्ता च्युत हुनुभन्दा पहिले उनीहरूले पनि त यो कुरो रियलाइज गरेको थियो अब के हुनु पर्थ्यो त भन्नुहुन्छ भने ल ठिक छ तपाईँहरू आउनुभयो बहुमतको यो स्थिति छ यो यो यो यो बुँदा सर्वसम्मतिले पास गरौँ जसले हामीहरूलाई हित पनि गर्दैन भनेर आउनुको साट हो अब उहाँहरू के भन्दै हुनुहुन्छ त भन्नुहुन्छ भनेपछि मैले पेपरमा हेर्दाखेरि होइन अन्ट सन्ट यो व्यक्तिगत रूपमा बनाएको यो आए के भएन के भएन यो
1: त्योभन्दा पनि डक्टर साहब जस्तो नि जस्तो विगतमा एउटा जेएनजी आन्दोलनपछि नयाँ राजनीतिक परिवर्तन भनौँ एउटा नयाँ सरकार आएको छ होइन त्योभन्दा अगाडि यो संविधानमा भएका प्रावधानहरूको कमजोरीको कारणले गर्दाखेरि यो पुराना राजनीतिक दलहरू विस्थापित हुनुपर्ने अवस्था आयो अथवा उनीहरूको आफ्नै लोकतान्त्रिकरण अथवा पद्धति न राजनीतिक संस्कार नभएर अथवा के कारणले गर्दाखेरि
2: सबैभन्दा के त भन्छ संविधानले ल्याएको म अझै पनि मान्दिनँ कुरा के हो त भन्दाखेरि संविधान त्यो के भन्नुहुन्छ भनेपछि के भन्छौँ हामीहरूले देखिने ठाउँ कहाँ हो त भन्दाखेरि तपाईँ हाम्रा क्रियाकलापले हो अथवा सत्तामा जो पुगेको छ इम्प्लिमेन्टेसन गर्ने एजेन्सी त त्यो हो त
1: हजुर
2: होइन संविधान त कसले पढाए हुन्छ र त्यो 300 पृष्ठको 200 पृष्ठ कसैले पढाए पनि हुँदैन, आफूलाई चाहिने दफा हेरेर गफ गर्ने कुरो अलग हो। तर कुरो के भयो त भने जुन आउने ठाउँहरू हो जहाँबाट हामीले एउटा के भन्छौँ भने त्यसलाई भिजुलाइज गर्छौँ, त्यो भिजुलाइज गर्ने ठाउँ भनेको संसद हो, सांसद हुन्, त्यसका मन्त्रीहरू र कार्यकारीहरू हुन्, होइन? यिनीहरूको भूमिका के देखियो त भन्नुहुन्छ नि, त्यस्तै मान्छेहरूको संदिग्ध पनि देखियो र कतिपयको के त देखियो भने काम नलाग्दो देखियो, जसले के भयो त भन्दाखेरि परिणाम राम्रो दिन सकिन। त्यो परिणाम नदिएको नतिजा जनताले के रूपमा बुझ्यो त भन्दाखेरि संविधान कार्यान्वयन गर्ने त यही वर्ग हो, यो वर्गले राम्रो गर्न सकिन। त्यो कहाँ कहाँबाट प्रस्फुटन भयो भन्नुहुन्छ भनेपछि समानुपातिकबाट प्रस्फुटन भयो, नम्बर एक। नम्बर दुई, यो के भन्नुहुन्छ भनेपछि यो बाहिरका राजदूतहरूको नियुक्तिबाट प्रस्फुटन भयो, अनि त्यस्तै गरेर अर्को कुरो यो के युनिभर्सिटीका भिसीहरूबाट प्रस्फुटन भयो, जिएम र के भन्छन् त्यो तिनीहरूबाट प्रस्फुटन भयो, र त्यही पार्टीभित्र पनि मन्त्री बनाउने र नबनाउने कुराहरूबाट प्रस्फुटन भयो क्या। यो कुरा के भयो त भने प्रत्यक्ष रूपमा जनताले अब भिजुलाइज गर्ने अवसर पायो। त्यसले के गर्यो त अब त्यो दोष संविधानमा पुग्यो, होइन भनेदेखि अब त्यो के भन्नु समानुपातिक भनेर ल्याएको जुन अपेक्षा गरेर संविधानमा राखियो नि, होइन? तपाईँको बुवाले पूजा कोठा बनाउने भनेर राखेको कोठामा तपाईँले टोयलेट बनाउनुहुन्छ भने तपाईँको बुवाको दोष हो कि तपाईँको दोष हो? संविधान त बन्यो, तपाईँले बनाउने बेलामा त्यसको रद्दीको टोकरीको हिसाबले कार्यान्वयन गर्नुभयो भनेपछि त दोषी त तपाईँ हो त। त्यसमा के थियो परिकल्पना भन्नुहुन्छ भनेपछि कमसेकम त्यसको सङ्ख्याको कुरो बेग्लै हो, सङ्ख्या घटाउने धेरै भयो भन्ने कुरो जनसङ्ख्याको आधारले पनि घटाउने र बढाउने हुनसक्छ, त्यो अलग कुरो। तर मेन कुरो के हो त भन्दाखेरि जुन उसले अपेक्षा गरेको हो राजनीतिबाट आउन नसक्ने विज्ञहरू जसलाई पार्टीलाई नभई हुँदैन संसदलाई नभई हुँदैन त्यस्ता मान्छेहरूलाई ल्याउने भनेर परिकल्पना गरिया हो। तर त्यसको साटो के भयो त भन्नुहुन्छ भनेपछि आफ्ना मान्छेहरू पैसा चढाएर ल्याउने, यो परिणामले के ल्यायो त भन्दाखेरि यो आयो र नेताहरू तिरस्कृत हुँदै गएर। अर्को कुरो के हो त भन्दाखेरि यो स्वभावजन्य कुरो पनि हो भसनजी, होइन? तपाईँ जति नर्मल्ली पेस हुनुहोला तपाईँको स्वभाव अर्कोसित नमिल्न पनि
1: नमिल्न सक्छ,
2: तपाईँको मेरो ट्युनिङ मिल्ला अर्कै कुरो हो, त्यो पनि हो। त्यो के हो त हामीले मूलभूत हेर्ने भन्ने कुरो भनेपछि तपाईँभित्र मानवीय गुण छ कि छैन हामीले हेर्ने भन्ने कुरो के, तपाईँ जहाँ जानुहुन्छ त्यो ठाउँ मास्नुहुन्छ कि त्यो ठाउँलाई केही सिर्जना गरेर आउनुहुन्छ, मान्छेले मूल्याङ्कन त्यहाँबाट गर्छ कि तपाईँले के भन्छ फ्याक्ट्री मास्नुभयो, विश्वविद्यालय मास्नुभयो, हस्पिटल मास्नुभयो भनेपछि बाटो ठेक्कामा त्यो के भन्नुहुन्छ प्रतिशत खोजेर बाटो मास्नुभयो भने तपाईँले कहाँ राम्रो गर्नुभयो ल भन्नुहोस् त। अब तपाईँ कुर्लिएर कलेज खुले हस्पिटल खुले भनेर भाषण दिएर हुन्छ र त्यहाँभित्रको तपाईँले 14 हस्पिटलको शिलान्यास गरेर हुन्छ कि एउटा हस्पिटललाई 14 हस्पिटलको सुविधा दिन सक्ने हिसाबले बनाउने हो, त्यो त हेर्नु भएन।
1: हजुर डाक्टर साहब, यसैमा नि जस्तो संविधानको संशोधनको कुराहरू आइरहँदा होइन संविधानका आधारभूत कुराहरू होइन शक्ति पृथकीकरण हामी सरकारको 3 अङ्ग भन्छौँ, संघीयता भन्छौँ, विभिन्न सवालहरूमा प्रश्नहरू पनि उठिरहेछन् होइन, विभिन्न हिसाबमा चाहिँ त्यहाँ बस्ने ड्राइभरले कसरी गाडी चलाइरहेछ भनेपछि संविधान कार्यान्वयन गर्ने तहमा कार्यपालिका व्यवस्थापिका न्यायपालिका बिचले कसरी काम गरिरहेछ होइन, नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुसार भएको छ कि छैन। अब विगतमा पनि संवैधानिक निकायहरू अथवा विभिन्न सरकारी अर्को मा चाहिँ नियन्त्रण खोज्न खोज्ने कार्यपालिकाले देखियो होइन, अहिलेको पनि त्यो आभास त्यो सवालहरू उठिरहेछन्, यसलाई चाहिँ कसरी लिनुहुन्छ?
2: पहिलो कुरो त के होला भन्नुहुन्छ भनेपछि यो पहिलाको निरन्तरता हो कि के देखियो त भन्नुहुन्छ भनेपछि पहिला पनि जस्तै यिनीहरूले किन यो देखायो भन्छु भनेपछि मलाई लाग्यो मैले यहीँ नेपालगञ्जको सन्दर्भमा कुरा गरौँ, जतिखेर एडिबीले बाटो बनाउँदै थियो त्यो बेलामा सुरु सुरुमा अदालतले रोक दिन्थ्यो
1: हजुर
2: होइन, किनभने एउटाले मुद्दा हालिदियो एडिबी एजेन्ट हाम्रो फेरि के थियो त्यतिखेर नियम भने कहीँबाट विवाद भयो भनेपछि एडिबीले बाटोको एडै रोकिदिन्थ्यो हो, त्यो किसिमको परिपाटी न्यायपालिकाले पनि देखायो होइन, जानेर जे कुरो गलत भइसकेको छ प्रुफ भइसकेको छ नि, सूर्य उदाउँछ भन्ने कुरो तपाईँले के प्रमाण खोज्नुपर्छ र पर्दैन त होइन, ट्रेड युनियनहरूले कसरी यो संस्थाहरूलाई सिद्ध्यायो भन्ने कुरा त जग जाहेर छ त होइन. ट्रेड युनियनलाई त्यो मैले भने नि होइन, परिकल्पना राम्रो हो तर कार्यान्वयन गर्न सक्ने जुन निकाय हो नि हामीले हेर्ने त्यसबाट हो
1: हजुर
2: हो. त्यो निकायको परिणाम आइसकेपछि देखिसकेपछि त्यो कुरालाई रिपिटेडली फेरि के गर्नुहुन्छ भनेपछि त्यो दुई तिहाई नपुग्ने स्थिति, सर्वोच्चमा मुद्दा हालेर फेरि त्यो खारेज हुने स्थिति, यसले यिनीहरूलाई पनि के देखायो त लाग्छ भनेपछि मलाई उही सानो बच्चालाई तपाईँले झगडा नगर्दै केही कुरा दिनुभयो भनेपछि उसको स्वभाव बदल्दै जान्छ कि.
1: हजुर
2: जब ऊ कराएर लि निबानी लगायो भने जसको पनि
1: रोएर पाइन्छ होइन, जिद्दी गरेपछि पाइन्छ भन्ने बानी लाग्यो.
2: त्यो संस्कार कसले देखायो त भन्दाखेरि न्यायपालिकाले देखाउन सुरु गर्यो कि जुन कुराहरू गलत छ भनिसकेको थियो भनेपछि विश्वविद्यालयभित्र अरबौँका सम्पत्तिहरू हडपेर बस्ने युनियनहरू तिनीहरूको त सही हो युनियनहरू तिनीहरूको त सही हो भनेर

0: परम्परागतवादी दलहरूको जस्तै हुन्छ भनेर एकजना कानुन व्यवसायी अहिले राष्ट्रसभाको सांसद हुनुहुन्छ, उहाँले प्रश्न भन्नुभएको छ कि त्यस्तै हो
1: एकदम मैले त देखिसकेँ. किन देखिसकेँ भनेदेखि अहिलेसम्मको स्थितिमा है, जस्तै यो त यिनीहरूले हिम्मत नगरेर हो, यो 1500 यिनीहरूले पहिले खारेज गरेको थियो नि, तिनीहरूलाई पनि पार्टीहरूले त मुद्दामा जानु पर्यो भनेर उचाले रहेछ नि त
0: राजनीतिक नियुक्ति भनेर 1500 चाहिँ त्यो खारेज गरेमा
1: थियो होइन, उनीहरूलाई जानको लागि पार्टीहरूले भनेको स्थिति रहेछ. तर यिनीहरू तयार भएन किनभने सबै जागिरमा थिए. अब भोलि के हो के हो सरकार, त्यो बेला त सरकारको अर्कै किसिमको पोजिसन पनि थियो, सुरु सुरु थियो भनेदेखि यिनीहरू त किचक कचिङ्गल गर्न त खोजेकै रहेछन्, यसरी बुझ्नु पऱ्यो होइन. अर्को कुरो, राजदूत त त्यो बेलामा खारेज गरेको 10 त फेरि स्टे गरेको थियो त, यहीँ बसेर तलब खुवायो अरब कति डलरमा पे गरेको,
0: सुशीला कार्कीकै पालामा चुनाव आयो
1: भनेपछि यसले के देखाउँथ्यो त भन्नुहुन्छ भनेपछि यो सङ्केत हो. यदि यही र मैले त्यही भने नि तपाईँलाई यो मान्छे आउँदैमा फरक हुँदैन कि, त्यहाँभित्र उपयुक्त मान्छे आयो कि आएन कुरो त्यो हो कि, मान्छे फेरिँदैमा केही फरक हुँदैन. तपाईँले त्यहाँ राम्रो मान्छे आयो भनेदेखि नराम्रोलाई पनि राम्रो गर्न सक्छ. तर तपाईँ एउटा नि इन्टे उही के भन्छ, सुतेको मान्छेलाई उठाउन सकिन्छ, बहाना गर्नेलाई सकिँदैन भने जस्तै. तपाईँ मेरो भनाइ के छ भन्दाखेरि, तपाईँले एउटो पिरियडसम्म राजनीतिक आस्था सबैमा हुन्छ, त्यसमा त्यो चाहिँ राजनीतिक आस्थाको मान्छे हुन्छ भन्ने कुरो म विश्वास गर्दैन. तर कुरो के त भन्छ, त्यो राजनीतिक आस्था कहाँ देखाउने, त्यसको पनि त ठाउँ होला. तपाईँ डक्टरले एउटा राजनीतिक आस्था देखाएर अपरेसन गर्न छोडिदिने, न्यायाधीशले राजनीतिक आस्थाको आधारमा गलत मान्छेलाई के भन्नुहुन्छ भनेपछि
0: सबै न्याय निरूपण गर्ने अथवा गर्ने
1: हो. यो किसिमको परिपाटी त्यो के हो त भन्दाखेरि, व्यक्तिको निहित स्वार्थ र व्यक्तिको स्वभाव र व्यक्तिको इच्छामाथि भर पर्ने कुरा हो क्या. त्यही भएर यो समग्रमा एउटो वकिललाई हेरेर सबै वकिल घुसखोर छन् भन्ने पक्षमा म छैन क्या. यो व्यक्तिका आफ्ना आफ्ना चरित्र
0: एकाध व्यक्तिलाई लिएर जनरलाइज गर्न
1: मिल्दैन. तर के त भन्दाखेरि त्यो मान्छे जो आयो देख्न बित्तिकै तपाईँलाई के हुन्छ त भन्दाखेरि, यो यही हो भन्ने किसिमको मान्छे गयो भनेपछि मान्छेले हेर्ने दृष्टिकोण त्यही किसिमको बनाउँछ र कामको नतिजा हेरेर बनाउनलाई टाइम लाग्छ.
0: हजुर,
1: पूर्ण टाइम लाग्छ क्या काम हेरेर, है यो मान्छे त निष्पक्ष रहेछ है.
0: अहिलेको सन्दर्भमा नि डाक्टर जग साहब, जस्तो कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको हो, एकापसको यो काम गराई भनौँ न पछिल्लो समय नयाँ सरकार आइसकेपछि कस्तो कुन रूपमा लिनु भएको छ?
1: पहिलो कुरो त मलाई के लाग्यो त भन्दाखेरि, पुरानोहरूमा एउटा हाइममा पनि हुन्छ त्यो ह्युमन नेचर हो हेर्नुहोस् है, यिनी फुच्चीहरूले मलाई चलाउने भन्ने किसिमको एउटा मानसिकता सबैको हुन्छ हेर्नु, त्यो पनि कर्मचारी विशेषको त अत्यधिक हुन्छ. त्यसमा पनि अब के होला त भन्दाखेरि, न्याय सेवामा वर्षौँदेखि बसेका, रजाई गरेका, पार्टी सञ्चालन गरेका, जे भने त्यही पार्टीले मान्ने र भोलिको ठाउँ समेत के भन्नुहुन्छ भनेपछि रिजर्भ गरिसकेका मान्छेहरू, र त्यसै गरेर यता पनि निजामतीतिर पनि हेर्नुहोस्, भोलिका दिन रिटायर हुन बित्तिकै तपाईँ कुनै आयोगको सदस्य बन्न पाउने सुविधा भन्ने पाइरहेको मान्छेहरूले त निसन्देह त्यो त के हो त भन्नुहुन्छ भनेपछि, त्योको टक्राउ एकदम आवश्यक छ र त्यो हुन्छ पनि. तर अब त्यो टक्राउलाई, त्यो इगोलाई यो जुन आउने नेतृत्वले युवा भन्नुहोस् जसले भन्नुहोस् कसरी ट्याकल गर्छ, उनीहरूको स्वाभिमानलाई, उनीहरूको आत्मसम्मानलाई हारमा नहुने गरेर काम गर्ने भन्ने कुरो मैले भने नि, त्यो व्यक्तिको शैलीमाथि भर पर्ने कुरो हो कि. अब कस्तो शैलीको को छ होइन, अब यङ केटाहरू हुन् त्यो कुरो, अब व्यक्तिगत कुराहरू नचिनेको हुनाले अब चिनिँदैन, टिभीमा देखेको मात्रै हो, त्यसले गर्दाखेरि त्यो भन्न सक्ने स्थिति भएन. तर यो विवाद उहाँहरूको, मेरो त एउटै शब्दमा भन्नुहुन्छ भनेपछि हाली मुहाली गरिरहेको. तपाईँ सामान्य हेर्नु न, हाम्रै घरकै कुरा गरौँ, बुहारी आइसक्यो भनेपछि सासूले आफ्नो अधिकार खोस्या जस्तो फिल गर्छ. हामी त त्यो बाटो हुर्किएको मान्छे हो नि, मेरो सम्म होइन विश्वास त्यो आधारमा. त्यही भएर त्यो विश्वास, त्यो संस्थाहरू निरन्तर स्खलन हुँदै आउँदा आउँदा यहाँसम्म पुग्यो कि तपाईँ राम्रै मान्छेलाई लगेर जाँदा पनि यो पैसै खुवाएर आयो अथवा कसैको झोलै बोकेर आयो भन्ने किसिमको जुन मूल्य र मान्यता स्थापित भयो नि देशभित्र पुराना दलहरूको कारणले, त्यसको नतिजा के हो त भन्दाखेरि, कुनै पनि पदमा बस्ने मान्छे विश्वासिलो देखा परेन र विश्वास अहिलेसम्म पनि आर्जन गरेन सकेका छ, मैले देखिरहेको छैन हेर्नुहोस्, अहिलेसम्म पनि त्यो स्थितिको निरन्तरता छ.
0: हजुर आदरणीय श्रोताहरू यहाँहरू सुन्दै हुनुहुन्छ।

0: इजलास कार्यक्रममा आजको रेडियो इजलासमा हामी संविधान दिवसको सन्दर्भ पारेर संविधान कार्यान्वयनका 11 वर्ष उपलब्धि चुनौती र अबको बाटोको विषयमा बहस गर्दैछौँ। बहसका लागि रेडियो इजलासमा उपस्थित हुनुहुन्छ राजनीतिक शास्त्रका प्राध्यापक राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य। डाक्टर साहब यहाँलाई फेरि पनि हार्दिक स्वागत छ। अब मैले चाहिँ यो जसरी यो पछिल्लो समय राजनीतिक घटनाक्रमहरू बढिरहेछ भनौँ, एउटा राजनीतिक पार्टीहरूको बिचमा छलफल गरौँ। काङ्ग्रेसको महाधिवेशन आउँदैछ, त्यहाँ पनि फुटको अवस्था छ। एमालेको केन्द्रीय कमिटीको बैठक छ, त्यहाँ पनि फुटको विवादको कुराहरू आइरहेछ। राजसभाभित्र उकुस मुकुस छ, बोल कोही बोलेका छन् कोही बोल्न नसक्ने स्थिति छ, होइन यो स्थिति छ। योलाई चाहिँ प्रमुख राजनीतिक दलहरू बिचको विवाद र यो लोकतान्त्रिक अभ्यास अथवा लाई कसरी लिनु भएको छ?
1: पहिलो कुरो त के भन्छु भने यो राजसभा र यिनीहरूमा धेरै फरक छ। कुरो किन भन्नु भने राजसभा कुनै एउटा मैले भन्न खोजेँ यो कस्तो हो त भन्दाखेरि इन्ट्रेस्ट ग्रुप हो के भन्छ नि, अनि स्वार्थ के भन्छन् त्यो स्वार्थ समूह। पहिले काम कोही के भएर काम गरिरहेको थियो, कोही भएर काम गरिरहेको थियो, एउटा अपर्झट मौका आयो उनीहरू भए, त्योभित्रको विवाद देखिनु त्यो भोलि फुट्न पनि सक्छ, त्यसमा चाहिँ नयाँ कुरा छैन। तर यिनी पुराना दलहरू जोसित 70 वर्षको 80 वर्षको इतिहास छ, त्यो देशहरूभित्र आएको यो जुन फुट हो नि त्यो के हो त भन्नु जानेपछि दीर्घकालीन असर पार्ने खालको छ कि किन छ त भन्नु जानेपछि जो मित्रसित जो साथीसित तपाईँ 20 वर्ष बिताएर आउनुभयो उसको बारेमा त तपाईँ अभ्यस्त हुनुहुन्छ त, उसलाई चिन्नु भएको छ त,
0: सबै आनी बानी थाहा छ,
1: सबै थाहा छ होइन। एउटै चिजलाई सँगै हुर्काउँदै आउनुभयो नि। कतिपय मान्छेहरू पार्टीको स्थापना कालदेखिका अझै पनि जिउँदा छन्, कतिपय स्थापना नगरे पनि त्यसको 1-2 वर्षपछि लागेका मान्छेहरू छन् होइन। तिनीहरूभित्रको जुन यो मनमुटाव देखा पऱ्यो नि, यो मनमुटावले के गर्यो त भन्नुहुन्छ भनेपछि यिनी पार्टीहरूलाई तहस नहस पार्नुको मतलब अब लोकतन्त्र यति सजिलरी नेपालभित्र स्थायित्व लिएला जस्तो स्थिति छैन।
0: यसैमा यहाँले भनेको कुरामा जस्तो अब पुराना पार्टीहरू होइन काङ्ग्रेसमा त्यस्तै विग्रहको स्थिति छ होइन, अब यो चाहिँ समयमै दलहरू बिचको आन्तरिक लोकतान्त्रिकरणको अभ्यासलाई मजबुत बनाउन नसकेको कारणले हो अथवा तत्कालको परिस्थितिको उपज हो यो विघटन?
1: कुरो के भयो भन्नुहुन्छ भनेपछि सबैले अवसर खोजे हुन्छ, हेर्नुहोस् नम्बर एक अवसर भनेको के हो त भन्दाखेरि त बिरुवा पनि त्यो बिउ रहिरहन्छ, पानी पायो भने मात्रै उम्रिन्छ भने जस्तै अवसरको ताकमा सबै थिए हेर्नुहोस्, किन त्यहाँभित्र उकुस मुकुस त तीभित्र पनि त थियो नि होइन। कुनै बेलामा त्यो पार्टीभित्र हुँदा हामी पनि उकुस मुकुसमा थियौँ, किनभनेदेखि हाम्रो सुनवाई हुँदैन थियो होइन, त्यहाँ पनि कोड एउटा के भन्छन् त्यो घेरा थियो, त्यो घेरादेखि बाहेको कुरा हुँदैन थियो। म तपाईँलाई एउटा सानो प्रसङ्ग जोडिहालौँ, यहाँ त्यतिखेर हरिपराजुली हुनुहुन्थ्यो नेपालगञ्जमा पार्टीको, त्यतिखेर एमाले थियो नेकपा एमाले पनि भइसकेको थियो हुनुहुन्थ्यो पार्टीको सचिव। उहाँको केही कुराहरू मलाई मन परेन, मलाई भने मतलब पार्टीभित्र, म त्यतिखेर पार्टीभित्र यो प्राध्यापकको हिसाबले उसमा थिएँ, सदस्य थिएँ जिल्ला कमिटीमा। मैले उहाँको कुरो मदन भण्डारीलाई भने, त्यतिखेर मदन भण्डारी जिउँदो हुनुहुन्थ्यो, मदन कामरेड यस्तो यस्तो छ हरिजीलाई अलिकति सम्हाल्न पऱ्यो भनेर मैले भनेको थिएँ। मैले भनिसकेपछि अब त्यो कुरो उहाँले राम्रो गरौँ ठिक छ भन्नुभयो, पछि हरिजी काठमाडौँ गए उहाँले के भनिदिनु भयो भनेपछि जनार्दनजी आउनुभएको थियो तपाईँको बारेमा यो कुरा भनिदिनु भयो। अब हरिजी यहाँ आएर मलाई के भन्न थाले त भन्दा क्या हो कुरा लगाउने माथि गएर भन्न थाले कि भन्न खोजे हेर, त्यो प्रवृत्ति त्यो त नेताले त त्यो कुरो सुनेर उसलाई चाहिँ त्यो किसिमको ट्रिट गर्ने हो त, त्यो बानी त यिनीहरू पनि सर्यो निश्चय पनि आयो। मदन भण्डारी जस्तो मरेर गएको मान्छे होइन, त्यो त्यत्रो हाइट भएको मान्छेमा त त्यो प्रवृत्ति विद्यमान थियो भने त हामी नेपालको त स्वभाव त्यही हो, अर्कोलाई नभन्नु है तँलाई मात्रै भनेको हुँ भनेर त कति भयो होला, कति गुटबन्दी भयो। यसले के गर्यो त भन्दाखेरि पार्टीले कहिले पनि एकाकार रूप लिन सकेन के, जस्तै 46 पहिले 35-36 जुन एउटा मुभमेन्टको बेलामा जुन एउटा पार्टी एउटै हो सबै साथी एउटै हो भन्ने किसिमको जुन एउटा पार्टीको स्वरूप थियो नि काङ्ग्रेस एमाले इभेन राप्रोपै पनि भन्नुहोस् पछि आएर पछाडि गर्दा गर्दा के भयो त भन्दाखेरि नेताहरूले जब यो समूह बनाएर आफ्नो समूहको मान्छेलाई फाइदा दिने त्यो फाइदा आर्थिक पनि हुनसक्छ राजनीतिक फाइदा जिल्ला कमिटीमा ल्याउने स्वार्थ सामान्य त्यही त हो जिल्ला कमिटीमा ल्याउने जस्ता कुराहरूमा पनि त्यो स्वार्थ समूह हाबी भइसकेपछिको अवस्था के भयो त भन्नु जानेपछि प्रत्येक मान्छे असन्तुष्ट हुँदै गयो उहाँहरूले त्यो कुरालाई समयमै सम्बोधन गर्न सक्नु भएन वा इङ्गित गर्न चिन्न सक्नु भएन परिणाम के भयो त भन्दाखेरि त्यो सङ्ख्या घेरा बढ्दै गयो जस्तै हिजो एमालेभित्र पनि ईश्वर पोखरेलहरू मात्रै त बाहिर देखिएको थिए अब अहिले आएर हेर्नु शङ्कर पोखरेल पनि बाहिर जानुपर्ने स्थिति त सिर्जना हुने रहेछ त समयमै सम्बोधन गर्न सके भए त वृन्दा पाण्डेका जस्ता मान्छेहरू त कमसेकम शिकार हुनुपर्ने थिएन त हो यो रोग पल्केपछि त्यही भन्छ पनि हामीहरूको उखान बडो शान्ति
0: अब स्पष्ट भाषामा भनिदिनु जुन अब यहाँले भन्नुभयो वृन्दा पाण्डे अब भीम रावल होला के समयमै आफूलाई फाइदा हुँदा चुप लागेर बस्ने अथवा स्वार्थ मिल्दासम्म नभएपछि विरोध गर्ने प्रवृत्तिले चाहिँ यसलाई संस्कारलाई हुर्काउँदै हुर्काउँदै जाँदा नेतृत्वलाई त्यही खालको बनाउने गरेको हो अथवा चाहिँ तत्कालको परिस्थिति यो विवादहरूलाई दलहरू बिचकोलाई कसरी लिनु छ
1: यो एउटा कुरो त के हो त भन्नु जानेपछि पहिले समयमै विवाद आउनु स्वाभाविक हो क्या
0: आउँछ
1: मान्छे भइसकेपछि विवाद आउँछ तर विवाद छुट्याउन सक्नुपर्छ क्या एउटा के भन्छ सैद्धान्तिक विवाद हो कि व्यक्तिगत विवाद हो त्यहीँबाट त्यो नेतृत्वको क्यापेसिटी भन्छु मैले त्यो क्यापेसिटीलाई काम गर्ने तिनीहरू हो होइन र अर्को कुरो के हो त भन्नुहुन्छ भने यो एउटा ग्रुप जो के त भन्नुहुन्छ भनेपछि आफ्नो स्वार्थको सामनेमा मैले अघि नै पनि भने केही पनि नहेर्ने ग्रुप हाबी हुँदै गयो क्या जसले के भयो त भन्दाखेरि नेतृत्वलाई एकदम महत्त्वाकाङ्क्षा पनि बनायो नेतृत्वलाई के भन्नुहुन्छ निरङ्कुश पनि बनायो मैले त्यो नेतृत्वलाई मात्रै दोष दिँदैन
0: किन बनाउनमा अरूको कार्यकर्ताको पनि भूमिका छ
1: सबैको भूमिका छ किन भन्छ भने तपाईँलाई कसैले पनि गलत गर्दैछस् भनेर समयमा सचेत गराउने मान्छे फेला सचेतक किन राखिन्छ त संसदमा नत्र भनेपछि सचेतक त हुन्छ त प्रत्येक पार्टीको होइन भने त्यो गराउनु भएन भनेपछि त्यो मान्छेभित्र के हुन्छ त भन्नु भने मै हुँ ठुलो मै जान्ने छु भन्ने किसिमको स्वभाव वृद्धि हुँदै गयो साइकोलोजिकल रूपमा होइन फ्रायडको हिसाबले भनेपछि त्यो मान्छे के हुन्छ अत्यधिक अराजक भएर जान्छ क्या र त्यसैले के जन्माउँछ त भन्नुहुन्छ भनेपछि यो के तानासाई जन्माउँछ भन्छ क्या उसले त्यो प्रवृत्तिको परिणाम हाम्रा नेताहरूले अहिले भोग्दैछन् के यो के हो त भन्दाखेरि एउटा मैले भन्ने गरेका छु एउटा त्यो फेथफुल सर्भेन्ट
0: हजुर
1: जो भन्ने एउटा शैली पार्टीहरूमा थियो नि
0: हजुर
1: फेथफुल सर्भेन्ट बनेर आफ्नो स्वार्थ सिद्धि गर्ने जुन थियो नि त्यो कुरालाई काटेर नेताहरूले होइन है तपाईँले जति मेरो गर्नुहोस् तर राम्रो मान्छे चाहिँ ल्याउँछ भनेर एउटा मात्रै सन्देश दिन सके भए तपाईँ त्यो चाकडीमा जानुहुन्थेन क्या
0: अब डाक्टर साहब जसरी यहाँले भन्नुभयो अब पुराना पार्टीहरूको पनि यस्तो स्थिति छ होइन आन्तरिक लोकतान्त्रिकरण छैन त्यसमा चाहिँ अब नेतृत्वलाई तानाशाही भनौँ बनाउनमा त्यही वरिपरिका कार्यकर्ता अथवा अरू नेताहरूको पनि भूमिका छ भनेर भनिरहँदा अहिलेको अवस्था अब काङ्ग्रेसको अवस्था त्यस्तै छ एमालेको छ
1: राप्रपा
0: फुटिया छ अब यहाँले रासोपालाई भन्नुभयो स्वार्थ समूह मिलेर हो यो कतिन्जेल टिक्ने हो होइन त्यहाँ पनि उकुस मुकुसको स्थिति छ अब यसरी हेर्दाखेरि भावी राजनीति कसरी अगाडि बढ्ने देख्नु
1: अब ब्युटी त के देखियो त भन्नु नेपालभित्र नेपाल गाह्रो छ हेर्नुहोस् नेपाल कस्तो भयो भनेदेखि अरू मुलुकहरूमा सैनिक शासनको सम्भावना हुन्छ र हाम्रो सानो मुलुक छ सैनिक शासनको सम्भावना पनि म देख्दिनँ हेर्नुहोस् होइन अब बरु एउटा नराम्रो परिणाम के हुनसक्छ त भन्नु जानेपछि जस्तै साना साना लडाकु समूहहरू आपसमा लडेर देश टुक्रिने त नभनौँ अनरेस्ट क्या अशान्तिको स्थिति सिर्जना हुनसक्छ हेर्नुहोस् किन भन्नु जानेपछि पूर्व किन यसमा खेल्ने बाहिर तत्त्व पनि हाम्रो यहाँ तयार छ
0: होइन
1: जुन कुनै आफ्नो आफ्नो स्वार्थको लागि सबैले आफ्नो आफ्नो समूहहरू तयार पारिरहेछन् तिनी समूहहरू हतियार बन्द भएर आपसमा लड्न थाल्यो भनेपछि त्यसको एउटा के हुन्छ त भन्दाखेरि नराम्रो असर नेपालले भोग्छ हेर्नुहोस् मैले देखेको त्यही भएको हुनाले एउटा भनाइ के छ त भन्दाखेरि स्ट्रङ लिडरसिप खोज्ने रहेछ क्या जनताले.
0: अब यही भन्नुहुँदा डक्टर साहब, जस्तो अहिले अब संहिताको विषयमा पनि होइन विगतको राष्ट्रपा नेताहरूको चुनाव अगाडिको भनाइ होइन अहिलेको काम गराई र दलहरूबिचको आन्तरिक विग्रह अस्थिरताले यो संविधानको आधारभूत संरचनामा जसरी देशको शासकीय स्वरूप छ त्यसमा परिवर्तन हुने सम्भावना कतिको देख्नुहुन्छ?
1: अब के छ भन्नु भनेपछि संवैधानिक रूपले जाने हो भने त मैले देख्दैन हेर्नु त्यसको लागि किन भन्नु भने
0: किनभने कसैले अब यो संहिता नै खारेज गर्नुपर्छ भन्छ, कतैले धर्म के अरे हिन्दू धर्म र हुनुपर्छ भनेर आइरहेछ होइन.
1: यो के त भन्नु भने कतिपय कुराहरू अब समय सापेक्ष हुन पनि पर्छ होइन.
0: हजुर,
1: अब संघीयता किन असफल भयो, असफल देखिरहेछ, पहिला कुरो त्यसको स्टडी हुन पऱ्यो
0: होइन.
1: अब यसलाई शक्ति नपुगेर हो कि बजेट नपुगेर हो कि अथवा हाम्रो देशको साइज अनुसार अलिकति सानो पार्न सकिन्छ कि, जस्तै सातवटाको ठाउँमा पाँचवटै गराउन सकिन्छ कि छवटै गराउन सकिन्छ कमसेकम. अर्को कुरो यो जुन खर्च छ नि अत्यधिक होइन, अहिले देखिरहनु भएको छ सांसद किनबेच किनबेच नभनौँ, कहिले यता कहिले उता गरेर नेतृत्व परिवर्तन. अब
0: राप्रपाल त भने हाम्रो सांसदलाई उ गर्यो भनेर अहिले पनि कुराहरू आइरहेछ
1: होइन, अहिले पनि ऊ पार्टीबाट निकालेको कुरा अर्को सांसदको आइरहेछ. यो कचिङ्गलमा हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुक कति दिन टिक्ने हो? यो कुरो यथार्थ मैले अघि नै भने तपाईँ रियलिस्ट हुनु पऱ्यो क्या, रियलिस्टिक एप्रोच हुनु पऱ्यो. त्यो वास्तविकता कसले स्वीकार्न पऱ्यो त भन्दाखेरि ठुला दलले पनि संसदमा प्रतिनिधित्व गर्ने पनि यो एजेन्डा हाम्रो कमन एजेन्डा हो भनेर आउन सक्नु पऱ्यो. र के आउनु पऱ्यो त भने राइट म्यान राइट प्लेस गर्छौँ भनेर प्रतिबद्ध भएर आउनु पऱ्यो होइन. अब के हो त भन्दाखेरि जहाँ जुन मान्छे चाहिएको छ त्यहीँ जानु पऱ्यो, भिसीले थैली भेट गरेर आउने होइन, त्यो पनि योग्य मान्छे आउनु पऱ्यो. मेरो मान्छे योग्य छ भनेर जसलाई पनि ल्याइदिने होइन होइन.
0: डाक्टर साहब यसैमा नि अहिलेको सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रण एकदमै उठाएर आएको, अहिलेको नियुक्तिहरूलाई यहाँले कसरी हेर्नु भएको छ? जसरी काम गराइरहेछ सुशासनतर्फ उन्मुख छ त देश?
1: यस्तो मैले अघि नै भने व्यक्तिमाथि भर पर्ने कुरो हो. एउटा मात्रै राम्रो कुरो के आएछ भनेपछि अहिलेसम्म राजनीतिक नियुक्तिमा पैसाको लेनदेन भयो भन्ने कुरो
0: सुनिएको छैन
1: र कतै जिएम के नियुक्ति गरेकोमा पनि पैसा लिएर दियो भन्ने कुरो आएको छैन. यो चाहिँ उनीहरूको एकदम राम्रो पक्ष हेर्नुहोस् होइन. अब रह्यो कुरो के त भन्दाखेरि छान्ने बेला उनीहरू भर्खर आएको एप्रोचमा को थियो कसलाई ल्याए त्यो अलग पक्ष क्या. तपाईँले खोज्न पऱ्यो भने मलाई खोज्नुहुन्छ त, अर्को पनि त होला नि त. त्यस्तै गरेर उनीहरूले पनि कोही मान्छे ल्यायो होला होइन जो सम्पर्कमा थियो, अलिकति मै हुँ भन्ने
0: सम्पर्कमा आउँदा पनि त्यो राइट म्यान राइट प्लेस भन्नुभयो नि, त्यस्तो आएको मान्नुहुन्छ तपाईँ? यहाँ त सुरक्षा कर्मीहरूको नियुक्तिमा यसरी हेर्दाखेरि पूर्व सेना सुरक्षा कर्मीहरूको बाहुल्यता भयो भनेर पनि टिप्पणी आइरहेको छ, यसलाई चाहिँ कसरी?
1: यस्तो छ त्यो के त भन्नु जानेपछि त्यो पूर्व सेनाध्यक्षहरू राजदूतमा जाने परम्परा इन्डियामा पनि छ, विदेशमा पनि छ, नेपालमा पनि दियो होइन. पहिले पनि जान्थे, पहिले पनि बेलायतको गएको मलाई थाहा छ है, अरू मुलुकमा त म त्यति थाहा पाउँदैन. बेलायतमा लगभग आर्मीकै मान्छे गएको जस्तो मलाई लाग्छ, नभए पनि आर्मी पृष्ठभूमिको मान्छेहरू गएको जस्तो.
0: किन पनि यो सन्दर्भ जोडेको भने कतै अहिले अब राजतन्त्रको स्थापनामा चाहिँ चर्चा चलिरहनु र सरकार सञ्चालनमा सेना अथवा पूर्व सेनाहरूको बाहुल्यता हुनुले कतै यो चाहिँ राजनीतिक सङ्केत गर्छ कि गर्दैन?
1: मलाई त्यो मलाई मैले देख्दैन हेर्नु. किन भन्नु नेपाली सेनाले आँट दिएको भए त त्यो जेन्जी उसलाई प्रधानमन्त्री गराउनुभन्दा त्यही दिन घोषणा गर्थ्यो त ज्ञानेन्द्रले लगेर, यदि त्यो दिनको स्थितिमा परिकल्पना गर्नुहुन्छ भनेपछि त ज्ञानेन्द्रलाई नारायण हिटीमा ल्याएर घोषणा गराइदिए भए के गर्थे त यिनीहरू? त्यही भावनाले म त्यो पक्ष मलाई लाग्दैन. अब रह्यो कुरो जनताले नै चाहेर, जस्तै अहिले के भएको छ त भन्छ नि, एउटा कुरो के मान्नुहोस् त भन्दाखेरि मैले भने हाम्रा कुनै पनि राष्ट्रपतिहरू देशलाई सुहाउँदो राष्ट्रपति बनेनन् क्या. त्यसको परिणाम के भयो त भन्दा यो पदै मान्छेलाई के अप्रिय भयो भन्नुभयो. अब त गर्दा गर्दा राष्ट्रपति भनेको पदै खारेज गर्नुपर्छ कि भन्ने किसिमको आवाज जनता जनतामा आउनु लाग्यो. किन भन्नु भनेपछि पहिलो पनि हेर्नुहोस् पार्टीको झोले भएर आए. अब विद्यादेवीजीको कुरै छोड्नुहोस्, राति रातिमा उनले पार्टीको अध्यक्षलाई हेटेर 12 बजेको दिएको कुराहरू पनि थाहा छ होइन. यो सबैले के भयो त भन्दाखेरि त्यो पदीय गरिमा बस्ने मान्छेहरूको अभाव देखिन थाल्यो. अब त के भयो भने महिलाले राख्दिए पनि म त्यो गर्न सक्छु कि सक्दैन भन्ने कुरा शंका हुने स्थिति आयो कि आफैलाई पनि हो त्यो माहौलमा एउटा ल्याउनु पर्छ भन्ने कुरा जनताले जवाफ दिएर जनताले मैले त्यही भनेको तपाईलाई के चाहिएछ भन्दाखेरि रियलाइज गरेर आयो भन्ने कि त्यो पनि मैले नाइ भन्न सक्दिन हुन पनि सक्छ किन भन्नुहुन्छ भनेपछि अहिलेको पुस्तामा हेर्नु राष्ट्रपति बनाउने मान्छेहरुको लिस्ट
0: हजुर
1: तपाईलाई यो पत्यार लाग्दो छ राष्ट्रपति नपाएर विवाद भयो भने माधव नेपालको कुरा आइरहेछ झलनाथको कुरा आइरहेछ पहिलाका अहिले
0: भइरहेछ भनेपछि पदकैमै
1: विवाद भएका कुराहरू आइरहेछ यिनीहरू राष्ट्रपति भएर देशको गरिमा राख्थ्यो तपाईँ विश्वास गर्नुहुन्छ हो यो कुराहरू जबसम्म निर्कल हुँदैन नि तपाईँको देशको गरिमा बढ्दैन
0: हेर्नुहोस् अब डाक्टर साहब कार्यक्रमको अन्त्यन्त्यतिर आइपुगिसकेका छौँ यो सरकार 5 वर्ष चल्छ के लाग्छ
1: 5 वर्ष त मलाई के लाग्छ बाध्यात्मक स्थितिले यिनीहरूको के त भन्दाखेरि उही के भन्नुहुन्छ भनेपछि
0: कतिले भन्छन् दसैँपछि सरकार परिवर्तन
1: मलाई लाग्दैन हेर्नु परिवर्तन भनेको के हुनसक्छ भनेपछि मान्छे परिवर्तन हुन सक्ला होइन तर सरकारै परिवर्तन भएर अरू आउला केही भनेर मलाई लाग्दैन त्यो उनीहरूको महत्त्वाकाङ्क्षा र दिवा स्वप्न मात्रै हो हेर्नुहोस् मान्छे हेरफेर हुन सक्छ
0: अब यहाँले राजनीतिक स्वार्थ समूह एउटा चाहिँ वितृष्णा स्वरूप अहिले चाहिँ अब रासोपा होइन नयाँ आशाका साथले चाहिँ अब प्रचण्ड बहुमत दिएर सरकार सञ्चालनमा छ अब त्यो सञ्चालनको 6 वर्ष पनि 6 महिना पनि व्यतीत भइसकेको छ यसलाई चाहिँ कसरी लिनुभएको छ सुरुवाती चरण र जुन राजनीतिक संस्कार पार्टीगत रूपमा चाहिँ अब प्रधानमन्त्री त एउटा पार्टीको नेता हुनुहुन्छ होइन बैठकहरूमा नजाने त्यहाँ फेस नगर्ने संसदमा नजाने त्यहाँ फेस नगर्ने कसैको अनुहारै नदेख्ने होइन जसले आफूलाई चाहिँ प्रधानमन्त्री बनायो त्योसँग अन्तर्क्रियै नहुने जवाफदेही नहुने भन्ने विभिन्न सवालहरू उठिरहेछन् यो अवस्था यस्तैमा 5 वर्ष टिक्ला
1: नै यो कुरो के त मलाई लाग्छ त्यही भने मैले व्यक्ति परिवर्तन हुन सक्लान् होइन तर पार्टी चाहिँ फुटेर अरू आउला जस्तो मलाई लाग्दैन अब रह्यो कुरो के त भन्नुहुन्छ भनेपछि जस्तै हामीलाई मास फेस गर्न कसैलाई इजी लाग्छ कसैलाई लाग्दैन त्यो व्यक्तिको
0: स्वभावको कुरा पनि भयो
1: स्वभावको कुरा पनि भयो होइन किन भन्नुहुन्छ जस्तै हामी त विद्यार्थी राजनीति अलिअलि गर्दै आयौँ बोल्दै आयौँ समाजमा उनी अब कस्तो परिवारमा हुर्के के थियो माहौल त्यसको लामो स्टडी चाहिन्छ होइन र आएर त्यो कुरो अलग पक्ष छ होइन आउनु पर्थ्यो त्यो उनको धर्म हो अब रह्यो कुरो के त भन्नुहुन्छ भनेपछि छ महिनामा यति छिटो आदत परिवर्तन हुँदैन कि हामी के भन्छौँ भन्दाखेरि तपाईँले लगातार काम गर्दै जानुभयो भनेपछि पनि कुनै चिजको आदत बन्नलाई हामी के भन्छौँ भन्दा 21 महिना लाग्छ भन्छौँ कि तपाईँको पुरै त्यो आदत स्वभावै बन्नलाई त्यसैले गर्दाखेरि अब 6 महिना छ सिक्दैछन् आशा गर्ने कुरो बेग्लै छ तर एउटा मात्रै राम्रो पक्ष यिनीहरूको मलाई के लाग्छ त भन्दाखेरि मैले अघि नै भने नि एजेन्सीमा बाहिरका मान्छेहरू छन् कन्ट्रोलिङ छैन मैले यो 9 महिना एमालेको कार्यकाल मैले सम्झिन्छु कि त्यो बेला एमालेलाई पनि हात्तु हात्तु थियो सरकारमा गयो आफूभित्र के न गर्छु भन्ने हुटी हुटी थियो सञ्चालक गर्ने यिनै थिए अब यिनीहरू मुठो लिएर जान थाले सिकेको तीबाट त हो नि भनेपछि यिनीहरू अहिलेसम्म 6 महिना अब बच्या छन् कि उनीहरूले 9 महिनामा खेल देखाए यिनीहरू त्योसम्म बचिया छ मलाई यो मानेमा यिनीहरूको केही गर्छन् कि भनेर आश यो हो कि
0: यसैमा नि डाक्टर साहब जस्तो सरकारले वास्तवमै सुशासन कायम राख्नलाई राज्यको पुनर्संरचना भनौँ न अब विभिन्न आयोगहरू राजनीतिक नियुक्ति भनेर खारेज गरिदियो होइन जसरी सर्वोच्च अदालत अन्य संवैधानिक निकायमा नियुक्ति गरिरहेछ के वास्तवमै सुशासन कायम राख्नलाई र यो यी संरचनाहरूको पुनर्संरचना गरेको हो अथवा आफू अनुकूलका व्यक्ति ल्याएर पुरानै परम्परालाई निरन्तरता दिएको
1: यसलाई त पुनर्संरचना भन्न मिल्दैन किन भनेदेखि एउटा मान्छे आउँदैमा तब यो कार्यालयमा तपाईँ फेरिएर आउँदैमा पुनर्संरचना भन्न मिल्दैन त्यो के हो त भन्दा टाउको फेरिने मात्रै हो होइन पुनर्संरचना हुने प्रत्येक अङ्ग चेन्ज हुनु पऱ्यो त्यो हुनको लागि टाइम लाग्छ अब त्यो टाइम लाग्नुलाई के हुनु पऱ्यो मैले अघि नै भने नि तपाईँ त्यहाँसम्म पुग्नलाई एउटा मान्छे खरदारमा भर्ना भएको सेक्सन अफिसर हुनलाई त 5 वर्ष 10 वर्ष त लाग्यो त्यसले गर्दाखेरि यो सुशासन भन्ने कुरो आजै आउँछ आजै रातमा आउँछ भन्ने कुरो म विश्वस्त छैन र थिइनँ पनि किन त भन्नु भनेपछि यसलाई न्यूनीकरण र सुशासन दिने दिशातर्फको तपाईँको कदम कस्तो छ हेर्ने मात्रै हो जस्तै हिजो तपाईँ कराएर माग्नुहुन्थ्यो घुस भनेपछि आज चुप्प लागेर माग्न सुरु गर्नुभएको छ. हिजो रेट भन्नुहुन्थ्यो भने आज रेट भन्नुहुन्न, जति दिए पनि गोजामा हाल्नुहुन्छ. भनेपछि यो बिग्रिएको ठाउँमा हामीले त के भन्नु पर्यो भनेपछि अलिकति त्यतातिर हो कि त भन्नु पर्यो. जस्तै कुनै दारू खाने मान्छेलाई हामी के भन्छौँ, ए बा बाहिर भट्टीमा नखा, घरमा आएर खाने गर, होइन एक बोतल खाने ठाउँमा थोरै खाने गर. हो त्यो हो क्या
0: भनेपछि अहिले स्वरूप मात्रै परिवर्तन, सुशासन पुरै कायम छैन, हाकाहाकी अलिकति डर छ, यसरी पृष्ठ भाषामा
1: भनौँ.
0: अब यसरी गरौँ, यसरी बुझौँ. अब अलिकति एउटा मैले यहाँलाई अलि सिधा प्रश्न सोधेँ, जस्तो अख्तियारको प्रमुखलाई प्रधानमन्त्रीले बोलाएर मुद्दा चलाउने नचलाउने विषयको कुराहरू आयो, होइन मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्ने जेन्दीको विषयमा पनि चाहिँ दबाबको कुराहरू आयो, अहिलेसम्म सार्वजनिक भएको छैन. यसरी हेर्दाखेरि संवैधानिक अङ्गहरू सरकारी नियन्त्रणमा छन् अथवा सुधार गर्न खोजेको स्वाभाविक प्रक्रिया हो, यहाँलाई के लाग्छ?
1: मेरो मलाई सोध्नुहुन्छ भनेपछि त
0: हजुर
1: उनीहरू सरकारको नियन्त्रणमा छैनन्, हेर्नुहोस् किन भन्नुहुन्छ भनेपछि कतिपय कुराहरू थन्किएको नगरेको स्थिति छ क्या. हिजो मात्रै अस्ति हो कि जस्तो लाग्छ मलाई टियुको भिसीको मैले
0: हजुर
1: अन्तर्वार्ता सुनिरहेको थिएँ, उहाँले के भन्नुहुन्छ भनेपछि सुधार्न सम्भव रहेन रहेछ भनेर उहाँले भन्नुभयो. मैले तपाईँलाई एउटा नमुना भनेको त्यो किन भन्दाखेरि डिन उनीका छ, प्रत्येक डिनहरू क्याम्पसिप उनीका छन्, परीक्षा शाखा परीक्षा नियन्त्रक सबै उनीका छन्. अब तपाईँले भिसी आएर के गर्नुहुन्छ? तपाईँले त नीति
0: एकै
1: गर्दैन तपाईँले भनेपछि त्यो प्रक्षेपण गरेको मैले त्यो प्रक्षेपण अन्त पनि त होला. तपाईँले गृह मन्त्रालयको कुनै सचिव फेर्नुभयो, त्यो सचिव फेर्नुभयो भनेपछि त्यसको पनि त त्यहाँ लबी छ त, त्यो मान्छेको उसको सम्पर्क, ऊ त बेलुका गएर उसलाई भेट्छ रिपोर्टिङ गर्छ त गर्दैन. आज मन्त्रीले यही गर्यो भन्ने कुरो त उसलाई सुना,
0: त्यही सन्दर्भमा जुन 55 वर्ष हद गरिया छ नि त्यसैलाई ब्रेक गर्नलाई
1: हो त्यो हुन सक्छ. तर त्यसबाट पनि समाधान हुँदैन, किन भन्नुहुन्छ भने यो त स्कुलिङ यति लामो छ, तपाईँले यही सम्झिनुहुन्न 30 सालदेखि पञ्चायतले गरेको फाल्ना यिनीहरूले सकेका थिएनन्, तिनीहरू रिटायर हुँदै त्यो त गिर्जाबाबुले एक लट त्यो गरेको थिए नि त्योबाट हटाए, त्यो हिम्मत यिनले गर्लान् जस्तो मलाई लाग्दैन. हेर्नुहोस्
0: होइन
1: त्यति त्यतिका साह्रो पनि गर्दैनन् किन भन्नुहुन्छ भनेपछि स्पष्ट दुइटै सदनमा बहुमत भइदिए भए त के हुन्थ्यो भन्न सकिँदैनथ्यो, किन उता माथिल्लो सदन तरवार जहिले पनि लट्किरहेछ
0: होइन,
1: प्रत्येक विधेयक तपाईँले फेल गर्न उनीहरू आतुर छन् एकदम, ज आओस् र कहिले फेल गरौँ.
0: अब अन्तिममा डाक्टर साहब, अब रेडियो सुन्ने श्रोता अथवा सरकारवालाहरूलाई राजनीतिक सही ट्र्याकमा जानको लागि यहाँको भनाइ सुझाव सन्देश के रहन्छ? अब अन्तिममा
1: मेरो भनाइ केही छैन, तपाईँले आफू जुन आस्था बोक्नु भएको छ त्यो आस्था अनुकूलको आचरण गर्नुहोस्
0: हजुर,
1: र जुन संस्थामा हुनुहुन्छ त्यो संस्थानको भलो चिताउने काम गर्नुहोस्, त्यति भएपछि मुलुकमा सुशासन पनि स्थापना हुन्छ, राजनीति पनि सुध्रिन्छ. त्यति हो मेरो सुझाव, अरू केही छैन. हस् धन्यवाद.
0: हस् धन्यवाद डाक्टर साहब. आदरणीय श्रोताहरू, आजको रेडियो इजलासमा हामी संविधान कार्यान्वयनको 11 वर्ष उपलब्धि चुनौती र अबको बाटोको विषयमा बहस गऱ्यौँ र बहसमा हुनुहुन्थ्यो राजनीतिक शास्त्रका प्राध्यापक राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्य. डाक्टर साहब महत्त्वपूर्ण समय र तार्किक बहसका लागि धेरै धेरै धन्यवाद. हस्
1: बसन्तजी तपाईँको टिमलाई पनि धन्यवाद, टाइम दिनुभयो, बोलाउनु भयो, सम्झिनु भयो.
0: धन्यवाद आदरणीय श्रोताहरू, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो. यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै प्राविधिक साथीसँगै म कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतम यहाँहरूबाट बिदा चाहन्छु. शुभ दिन, नमस्कार.
1: नमस्कार, धन्यवाद.

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98586350770, 98582195 र 98586380011। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: रंगा उदय देश मेरो एवरेस्ट।
1: मन पर्यो त पर्यो पर्यो
2: जब से तुमको देखा है
3: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक
1: सिंगापुर होलसेल
4: नेपालगंज सेतु विकास चौक नामै काफी क्या दामी
1: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
4: मन पर्यो त पर्यो पर्यो
3: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न रोज्न छुन लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
4: सिङ्गापुर होलसेल सेतु विकास चौक अहिले जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु विकास चौक फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
6: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
6: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
6: सम्पर्क नम्बर 081-535-717।
7: नमस्ते दाई।
8: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
7: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
8: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
9: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
10: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू
10: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
10: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
10: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
2: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको ईसीजी डिजिटल एक्सरे सेवा
10: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा
10: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 9848 2697, 98।

0: रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: रंग बहार रंग बहार
4: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
3: बर्जर पेन्स।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
0: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
2: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल। समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
3: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
1: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
3: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
1: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्ड सेल अलर्ट एसएमएस नियमित हेर्ने।
3: रङको संकेत बुझौँ।
1: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
3: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
1: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू।
3: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
1: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
3: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
1: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
3: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित प्रबल परियोजनाद्वारा जनहितमा जारी।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: सबैभन्दा पहिले मुख्य खबर कोशी बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम सुरु पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह राष्ट्रसङ्घको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकरबीच भेटवार्ता बाढी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप $31 मिलियन दिने पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउने चेतावनी अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण नेपाल खबरमा अब पूरा खबर कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम सुरु भएको छ देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित चितवन रसुवा मकवानपुर गोरखा सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ्न सक्ने उहाँको भनाइ छ तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ त्यसपछिका गतिविधि बिस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारी तथा आरीघोप्टे वर्षा हुनेछ उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्यभाग आसपास रहेको छ यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि 1-2 ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ त्यस्तै मधेस कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म मधेस प्रदेशमा भोलि बिहिबार र शुक्रबार गण्डकी र लुम्बिनीमा पनि पर्सिदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ बाढी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने सम्भावित डुबान क्षेत्र पहिचान गर्ने उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन् सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सि शुक्रबारदेखि सुरु हुने ठूलो वर्षा र बाढीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ साथै खेतबारीमा जाने बाटो गल्ली कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन धान पाक्न लागेको खेत तरकारी बारी र फलफुल बगैँचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ त्यस्तै बालीमा अहिले रासायनिक मल विषादी वा अन्य पोषक तत्त्व नहाल्न कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्युयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्सबीच भेटवार्ता भएको छ। न्युयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढी, राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्युयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोसी बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात् झन्डै 4 अर्ब 74 करोड रुपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुनर्निर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसङ्घको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्युयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको छ। न्युयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
6: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
5: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
6: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
5: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
6: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
7: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाइ दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:30 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फलाइ दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमअनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फलाइ दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली काङ्ग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। काङ्ग्रेसले यही 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एल्निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ्ने चेतावनी दिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ्न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एल्निनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन्। दक्षिण र दक्षिण पूर्वी एसियासहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यसपटकको एल्निनो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इन्डोनेसियामा डडेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्यान्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15%भन्दा धेरैले बढ्न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्यान्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारबन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम सुरु। पर्सिदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान। परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकरबीच भेटवार्ता। बाढी पुनरुत्थानका लागि अमेरिकाले नेपाललाई थप $31 मिलियन दिने। पोखरा विमानस्थलमा फ्लाइ दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी, उद्योगी लगायत उत्साहित। एल्निनोले विश्व खाद्य सुरक्षामा जोखिम बढाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
12: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
12: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
12: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको, ईसीजी, डिजिटल एक्सरे सेवा।
13: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
13: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
14: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
15: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
14: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
15: किन नहुनु ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
14: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
15: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-4666।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: रंग बहार
2: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियार
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 सम्म छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
6: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु ल, सुन्नुहोस्। नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
6: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-84-57-466।

0: रंगा उदय देश मेरो एवरेस्ट
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहार उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
1: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: किता म त भोलि विदेश जाने कुरो भयो
1: तिमी बिना दही गाउँ सुन्ने हुने होला है दिलीप
0: घर आमा पनि बिमारी छन् विदेश जान्छु पैसा कमाउँछु आमाको उपचार गर्छु अनि पैसा कमाएर आएर तिमीलाई बिहे गर्छु बजारमा ब्युटी पार्लर खोलाउँला तिमी ब्युटी पार्लर चलाउली म गाडी चलाउँछु कस्तो आनन्द हुन्छ नि अहिले त यस्तो गोठाले जिन्दगी गाउँले जिन्दगी बिताउनु त साह्रै गाह्रो पो भयो नि त

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
4: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
5: सम्पर्क नम्बर 081-535-717।
6: खुसीको खबर:
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
6: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
5: नोट: यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।
7: रंग बहार रंग बहार
8: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेन्स
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेसकी सहितको पहिलो तल दिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि, मलाई कस्तो

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 10 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
6: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
5: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
6: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एकपटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 98448-87535 र 98082-54037
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
8: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
7: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
8: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
8: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
10: रंग बहार रंग बहार
11: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
11: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
10: बर्जर पेन्सले

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विगत चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठुलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठुलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: नमस्ते दाइ।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
1: विदेश नाटेको दाइ, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाँझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
6: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
7: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको BSC मेसिन सप्लाई छँदैछ नि।
6: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
7: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
8: BSC मेसिन सप्लायर्स, घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाइ मेसिन बिक्री तथा मर्मत गरिन्छ। साथै सिलाइ मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2328, 98-224-1572 र 98-224-5278।
9: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30%सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: यो कृष्ण सार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363089।
4: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
2: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580812244।
7: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
8: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: मन पर्यो त पर्यो,
9: जब से तुमको देखा है
10: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिक चोक,
12: सिंगापुर होलसेल,
11: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी, क्या दामी।
0: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
13: आजै रोजौ है,
11: मन पर्यो त पर्यो पर्यो।
10: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
11: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

दसैँ आउनु लागिसक्यो, आउनु न भनेको घर। ए साँच्चै एउटा खुसीको कुरा सुन्नु न, दसैँ पेसकी सहितको पहिलो तलबिन जाँदैछु नि सदरमुकाममा, आउनु है तपाईँ पनि। मलाई कस्तो

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चौक नेपालगञ्ज।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंस।
7: समयमै पूर्व सूचना पाऊँ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
0: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
7: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
0: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
7: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
0: रङको संकेत बुझौ।
7: पहिलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
0: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
7: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घण्टा अगावै गर्नुपर्ने कामहरू।
0: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
7: नागरिकता, जन्म दर्ता, जग्गाधनी पूर्जा, नगद र गहनालाई वाटर प्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
0: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
7: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
0: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
2: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
4: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
5: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
5: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
5: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
5: सम्पर्क नम्बर 081-535-717।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र रु 1040 र 65 भन्दा बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना रु 221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछ। थप जानकारीका लागि www.subisu.net.np।
4: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
5: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
5: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
5: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
6: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
7: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
4: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
7: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
4: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
7: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-456।

0: नमस्कार, म सम्झना महर्सन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अन्डमान क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोसी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप रहे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्धबाबा सुरुङ मार्गमा आउँदो मङ्सिरभित्रै गाडी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसङ्घमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीहरूको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले उत्तर अण्डमान क्षेत्रमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव यी क्षेत्रमा आजदेखि नै सुरु हुने विशेष बुलेटिन मार्फत यसअघि नै जानकारी गराएको थियो। महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसुनी वायुसँगै बङ्गालको खाडीमा विकसित प्रणालीको असर सुरु भएको भन्न सकिने बताउनु भएको छ। काठमाडौँमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सि शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनीपछि बोर्डले विशेष गरेर पर्सि शुक्रबारदेखि नै 11 आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सि शुक्रबारदेखि आइतबार 11 कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ्नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदीमा जल सतह बढ्ने र आकस्मिक बाढीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको बहाव सामान्य मात्र बढ्नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जल सतह उल्लेख्य रूपमा बढ्नेछ। यसै गरी पर्सि 11 आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात् हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ्ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मङ्सिरदेखि नै गाडी गुडाउने गरी आवश्यक तयारी अघि बढेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढाएको हो। सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मङ्सिरभित्रै सञ्चालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोसी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब 1-2 दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको काम अगाडि बढ्ने र मङ्सिर 15 गतेभित्र गाडी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाँची पाल्पा प्युठानसहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्र ध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा सुरु, आज सुन चाँदीको भाव सामान्य बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97-05-11-48-70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नपरे,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: रंग बहार, रंग बहार।
4: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ। बर्जर पेंसले।

सिधाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह र पर्सि 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू काठमाडौँको बसन्तपुरमा आज बिहान इन्द्रध्वजासहितको यसी अर्थात् लिङ्गो ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ बिहान 7:47 साइतमा इन्द्रध्वजा उत्थान गरी काठमाडौँ उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो हनुमान ढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात् इन्द्रजात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ आज सुन चाँदीको भाव सामान्य बढेको छ सुन आज तोलामा 100 रुपियाँले बढेर तोलाको 3,02,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ यसअघि हिजो सुनको भाव तोलामा 1,700 रुपियाँले घटेर तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो यसैगरी आज चाँदीको भाव तोलामा 40 रुपियाँले बढेको छ हिजो तोलामा 30 रुपियाँले घटेर तोलाको 4,775 रुपियाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको 4,815 रुपियाँ पुगेको महासङ्घले जनाएको छ अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्नेबारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ उहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो न्यूयोर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहे थिए राष्ट्रसङ्घीय महासभामा ट्रम्पले अर्थतन्त्र आप्रवासन सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरुद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेदेखि विश्वव्यापी तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ अब खेल खबर जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपे चेजमा पराजित गर्दै काश्य पदक जितेका हुन् तेन्जिङले 1 इपोनसहित 9 स्कोर गरेका थिए तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन् यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ खेल बेलुका 5:45 हुनेछ आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य पदक जित्नुपर्नेछ त्यसैले आजको खेल नेपालको लागि निकै महत्त्वपूर्ण रहेको छ नेपालले हिजो समूह चरणको खेलमा थाइल्यान्डलाई हराउँदै विजय सुरुवात गरेको थियो नेपाल रहेको समूहमा चाइनिज ताइपेई श्रीलङ्का र थाइल्यान्ड छन् अर्को समूहमा इरान भारत बङ्गलादेश र जापान छन् नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा काश्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्य समिति गठन भोटेकोसी बाढीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने सिद्धबाबा सुरुङ मार्गमा आउँदो मङ्सिरभित्रै गाडी गुडाउने तयारी भौतिक प्रगति झण्डै 70% संयुक्त राष्ट्रसङ्घमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले
कबड्डीले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन्तेज
1: बीर डेंटल बीर डेंटल बीर डेंटल
2: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
8: ओहो आज डाइह नै मजा लागत हो, मजासे दवाई करेला कहटु।
9: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
8: ए बाट ठिक कैलो, साच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
9: उहाँ त 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे NICU, PICU, ICU, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
8: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
9: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो, कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
10: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
11: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
10: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
11: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
10: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
11: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक, उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
12: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बिका चोक अहिलेै जान पर्यो। हो सिङ्गापुर होलसेल मल नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक। अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: समयमा पूर्व सूचना पाई, बहिय के जोखिम से ज्यान जोगाई, विपद बाजा बजा के नयाई, उहामारे पूर्व सूचना लैके नोक्सान होइक नै दी। पूर्व सूचना लैके नोक्सान होइक नै दी।

0: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
1: इसिजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबिपिएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
1: सम्पर्क नम्बर 081-536-667, 98215-97532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: नमस्ते दाई।
4: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
3: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
4: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
5: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
6: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीका साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
7: हाम्रा विशेषताहरू:
6: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
7: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
6: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
7: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
6: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
7: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
6: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
7: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा।
6: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
7: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
8: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो, तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन। के गर्ने होला?
9: किन चिन्ता गर्नुहुन्छ? न्यू कैलाश दर्शन होटल छँदैछ नि।
8: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
9: किन नहुनु? ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
8: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
9: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-56-466।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
3: आजै रोजौ है,
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतुबेका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65। सिङ्गापुर होलसेल मल।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: सबैभन्दा पहिले मुख्य खबर. बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम. भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान. राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा. जलवायु क्षतिपूर्तिको जोडदार माग. फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश. जथाभावी फोहोर फाले कडा जरिवानाको प्रस्ताव. सामाजिक सञ्जालमा ठगी विरुद्ध मेटाको कडा कदम. झण्डै 10 महिनामै 37 लाख भन्दा बढी अकाउन्टमाथि कारवाही. र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक. पदक जित्ने देशको संख्या 36 पुग्यो. नेपाल खबरमा अब पूरा खबर. अहिले बागमती कर्णाली र सुदूरपश्चिम सहित प्रदेशका केही ठाउँमा पानी परिरहेको छ. देशका सबैजसो ठाउँमा बदली भएकामा केही ठाउँमा वर्षा भएको हो. यसैबीच बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै गएको छ. मौसमविदहरूका अनुसार अहिले यो प्रणाली चक्रवातको रूपमा विकास भइ नसके पनि यसको प्रभावले देशभर अत्यधिक वर्षाको सम्भावना रहेको छ. मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार भोलि बिहिबारदेखि नै देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुनेछ. विशेष गरी असोज 9 गते अर्थात् पर्सि शुक्रबारदेखि 11 गते आइतबारसम्म नेपालमा मुसलधारे वर्षाको मुख्य जोखिम रहेको छ. यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढी असर पर्ने अनुमान गरिएको छ. उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाडी क्षेत्रमा बाढी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ. विज्ञहरूका अनुसार पहिले नै जमिन भिजेको अवस्थामा 24 घण्टाभित्र 100 देखि 150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सडक अवरुद्ध हुने उच्च जोखिम रहन्छ. यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ. महासङ्घले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ. न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो. 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको सङ्कटबारे चेतावनी दिँदा धेरैले यसलाई बढाइचढाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षाभन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाइ छ. प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोऱ्याउँदै उहाँले बढी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढाउन आग्रह गर्नुभयो. अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ. भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ. ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारीसहित 800 भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रुपियाँभन्दा बढी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो. माथिल्लो त्रिशुली 1, 3A र रसुवागढी लगायतका आयोजनाहरू बाढीबाट बढी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ. सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ. साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ. रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ. प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले तीन तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोडफोड गरेमा 15,000 50,000 रुपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 जरिवाना र क्षतिको रकम असुल गरिनेछ। त्यस्तै कुहिने र नकुहिने फोहोर नछुट्याई मिसाएमा निष्कासन गरेमा का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रुपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउन्डको फोहोर सडकमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रुपियाँसम्म जरिवाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000-2,00,000 रुपियाँसम्म जरिवाना प्रस्ताव छ। फोहोर मैला सङ्कलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000-50,000 रुपियाँसम्म जरिवाना वा 15-3 महिनासम्म कैद सजाय गर्न सक्ने कडा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: खुशीको खबर।
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
0: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 9905-11-4870।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डिएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमुना प्राप्त गरिसकेको छ। नास्टले नमुनाको प्रोफाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोसी बाढीपछि 1,451 शव भेटिएकामा 1,329 मृतक र 2,016 मृतकका आफन्तहरूको डिएनए नमुना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठग नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिङ्गापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 बढी अकाउन्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 बढी सेल पेजहरूमाथि कारवाही गरिएको छ। यस्तै जनवरीदेखि जुनसम्म 1,13,000 बढी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी बिदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर सङ्गठित अप रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिङ्कहरूमा क्लिक नगर्न तथा शङ्कास्पद अकाउन्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जिते को छ। करानेतर्फका खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिपिचेजमा लाओसका सायासान भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोनसहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 4:45 सुरु हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्त्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई पराजित गर्दै विजय सुरुवात गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ। सन् 2019 हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण 17 रजत र 10 काँस्यसहित 69 पदक जित्दै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदकसहित दोस्रो र दक्षिण कोरिया 34 पदकसहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपालसहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसङ्घ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली सङ्कटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश, जथाभावी फोहोर फाले कडा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरुद्ध मेटाको कडा कदम, झण्डै 10 महिनामै 37 लाखभन्दा बढी अकाउन्टमाथि कारवाही। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको सङ्ख्या 36 पुग्यो।

0: अया कान दुखेर हैरान भइराछ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: Back to back, back to back.
4: In this song,
3: on. Stay tuned.

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081-535-717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
4: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
3: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
4: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
3: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
4: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
3: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
4: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
5: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
6: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
5: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने,
6: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने,
5: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने,
6: रङको सङ्केत बुझौँ,
5: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्,
6: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
5: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1-2 घन्टा अगावै गर्नुपर्ने कामहरू,
6: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने,
5: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने,
6: घरपालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने,
5: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने,
6: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
7: Back to back. Back to back.
8: In this song.
7: On. Stay tuned.

0: जनता केबल पांच दशक देखी।
1: नमस्ते दाई।
2: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाई।
1: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
2: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
3: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
4: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
5: हाम्रा विशेषताहरू:
4: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
5: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
4: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
5: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
5: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
4: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
5: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
4: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
5: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।

0: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
1: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलास दर्शन होटल छँदैछ नि।
0: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
1: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
0: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलास दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
1: हजुर, न्यू कैलास दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98 84 57 466।
2: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
5: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
5: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
4: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतु विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: सुविसु अपर्च्युनिटी 1900 वार्षिक उत्सवको अवसरमा प्रस्तुत छ सुविसु अपर्च्युनिटी। यस योजना अन्तर्गत ग्राहकहरूले पाउनुहुनेछ 25 MBPS इन्टरनेट र क्लियर टिभीको फुल HD प्याकेज प्रति महिना मात्र ₹1040 र 65 बढी HD च्यानल भएको क्लियर टिभीको प्याकेज प्रति महिना ₹221। साथै दामी म्युजिकको प्रिमियम प्याकेज 3 महिनाका लागि निशुल्क। शर्त र नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि www.subisu.net.np। सुविसु
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
4: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
5: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
4: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
5: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
4: सम्पर्क नम्बर 98480206697, 98582396697 र 98014386697।
5: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: आमाको उपचार गरौ भनेको कहाँ जाने होला?
5: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
4: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
5: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
4: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
5: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
4: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
5: ए त्यसो भए त चिन्दै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान

0: आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाके सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेन्स।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
6: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
5: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
7: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
8: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
12: बर्जर पेंट्स।
14: यो कृष्ण सार एफएम
15: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी सफल भविष्यको बलियो आधार। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डाक्टर विकास नेपाल तेजस्वी हर्ट सेन्टरमा आफ्नो सेवाहरू दैनिक रूपमा प्रदान गरिरहनु भएको यहाँहरूमा जानकारी गराउँदछौँ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रल, सुगर, मधुमेह, मुटु दुख्ने, हिँड्दा छाती भारी हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिने, शरीर सुनिने, चक्कर लाग्ने, बेहोस हुने, हर्ट एट्याक, हर्ट ब्लक, मुटुको बाथरोग, मुटुको पेसमेकर हालेको वा हाल्नुपर्ने, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै सम्पर्क गर्नुहोला।
0: उपलब्ध सेवाहरू
3: ईसीजी, इको, टिएमटी, 24 घन्टे होल्टर, एबीपीएम, ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल र मुटु रोग सम्बन्धी सम्पूर्ण जाँच, रगत सम्बन्धी सम्पूर्ण परीक्षणका साथै सम्पूर्ण प्रकारका जाँचहरू गरिन्छ।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10:30 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म।
3: सम्पर्क नम्बर 081-536-667, 98-215-97-532। ठेगाना गणेशमान चोक, भेरी अस्पताल जाने बाटो, नेपालगञ्ज।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
0: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइबीएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: बीर डेंटल
7: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
8: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
7: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
8: फोन नम्बर 081-532-375।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ

0: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआईसीयू, पीआईसीयू, आईसीयू, हाइटेक अपरेशन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

जुन दिन तिमीले जिन्दगीभर साथ दिन्छु भन्दै कसम खाएकी थियौ, मेरो जीवन अनि मृत्यु नै तिमी हौ भन्थ्यौ, तर आज यो सबै बाचाहरू आगो लगाएर गयो है सानो। मलाई यही अतीत सम्झेर

0: नेपाली सुगम संगीत प्रेमी श्रोताहरूका लागि रामेछाप म्युजिक प्रालीको गौरवमय प्रस्तुति गोविन्द बरदेवाको आधुनिक गीत एल्बम बिन्ती बिन्ती
1: कसम खान्थ्यौ पहिले
0: यार बिटी 60 54 50 34 स्मार्ट

0: गोविन्द बरदेवाको शब्द रचना अनि एचबी रसाईलीको संगीतमा स्वरूपराज आचार्यको मन लोभ्याउने सुमधुर आवाज अब बजारमा। सल्लाह र सुझावका लागि एचबी रसाईली, मोबाइल नम्बर 9843704609।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: सुन न बहिनी, टेलरको सबै सामान भइसक्यो, मेसिन कहाँबाट ल्याउने होला?
6: ओहो दाई, त्यति पनि थाहा छैन? नेपालगञ्जको घरबारी टोलमा रहेको बिएस सिलाई मेसिन सप्लाई छँदैछ नि।
5: त्यहाँ कस्तो कस्तो मेसिनहरू पाउँछ नि?
6: तपाईँले जस्तो खोज्नु भयो त्यस्तै पाउँछ।
7: बिएस सिलाई मेसिन सप्लायर्स घरबारी टोल, पिपल चौतारा, उपमहानगरपालिका 2, नेपालगञ्ज। हामी कहाँ अनमोल, ताज र उषा ब्रान्डका साथै विभिन्न कम्पनीका सिलाई मेसिन बिक्री तथा मरमत गरिन्छ। साथै सिलाई मेसिन सम्बन्धी सबै पाठ पूर्जा एवं सामग्रीहरू पनि पाइन्छ। सम्पर्क नम्बर 98-481-2318, 98-224-1572 र 98-224-5478।
8: यसका साथै दसैँ तिहार र छठ पर्वमा 5-30% सम्म ग्राहक वर्गमा छुटको व्यवस्था गरिएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर राख, भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरेँ जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: नेपाल दर्पण सुरु गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातिदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
0: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो, सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रुपियाँ नजिक। दुई महिनामा 61 अर्ब सार्वजनिक ऋण सङ्कलन, 85 अर्ब भुक्तानी।
0: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
1: र विश्वौँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: यो कृष्ण सार FM
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

अब खबरको सिलसिला। बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाडीबाट सुरु भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले अशोक 8 गते

0: बलपति ऊर्जाबाट सञ्चालन गर्ने प्रयास छ।
1: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्षअघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्युयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसङ्घको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपालसहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्षअघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको सङ्कटबारे चेतावनी दिँदा धेरैले यसलाई बढाई चढाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा सुरुमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षाभन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तरपुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोऱ्याउँदै उहाँले बढी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसङ्घ प्रमुखको यो भनाइलाई निकै महत्त्वका साथ हेरिएको छ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। सम्पर्क 97051487।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: समयमै पूर्व सूचना पाऊ, बाढी जोखिमबाट ज्यान जोगाऊ।
7: सर्वसाधारणले बाढीको खबर कसरी थाहा पाउने?
6: जल तथा मौसम विज्ञान विभागको 1155 नम्बरमा फोन गरेर नदीको बहाव र बाढीको अवस्थाबारे निशुल्क जानकारी लिने।
7: गाउँमा राखिएको साइरनको आवाज र नदी किनारमा राखिएको रङको अर्थ बुझ्ने।
6: स्थानीय एफएम, रेडियो, टेलिभिजन र मोबाइलमा आउने नेपाल टेलिकम एन्डसेल अलर्ट एसएमएस नियमित हेर्ने।
7: रङको संकेत बुझौँ।
6: पहेँलो रङ सतर्कता तह, नदीमा पानीको सतह बढ्दैछ, सजग रहनुहोस् र सामानहरू बाँध्न थाल्नुहोस्।
7: रातो रङ खतराको तह, बाढी जुनसुकै बेला गाउँ पस्न सक्छ, तुरुन्तै घर छोडेर सुरक्षित स्थानतिर जानुहोस्।
6: पूर्व सूचना पाएपछि तुरुन्तै गर्नुपर्ने तयारी, बाढी आउने चेतावनी पाउन साथ 1 देखि 2 घण्टा अगावै गर्नुपर्ने कामहरू।
7: परिवारका सबै सदस्यहरूलाई एकै ठाउँमा जम्मा गर्ने र छरछिमेकलाई पनि सचेत गराउने।
6: नागरिकता, जन्म दर्ता, जगाधनी पूर्जा, नगद र गहनालाई वाटरप्रुफ अर्थात् प्लास्टिकको झोलामा हालेर सुरक्षित राख्ने।
7: घर पालुवा जनावर तथा चौपायाहरूलाई दाम्लोबाट फुकाउने वा अग्लो सुरक्षित स्थानमा सार्ने।
6: विशेष गरी सुत्केरी, गर्भवती, बालबालिका, वृद्ध वृद्धा र अपाङ्गता भएका व्यक्तित्वहरूलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित आश्रय स्थलतर्फ लैजाने।
7: स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित पर्वल परियोजनाद्वारा जनहितमा जारी।
8: जम्ने सम्भावना चाहिँ हुन सक्छ, पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने?
9: अब
8: यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ, पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ, चाहे त्यो फलफुल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ विषारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेडहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
9: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
8: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ, खाडलमा राख्नु भएको छ, या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ, प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोपिदिने, साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
9: विभिन्न अन्न पाकेको फलफुलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ, यतिखेर कसरी जोगाउने?
8: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ, नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसकिउन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ।
9: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, यो बालीको सुरक्षा कसरी गर्ने होला?
8: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठुलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले को सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नुपर्नेछ भन्ने चाहिँ त्यो अनुसार गर्नु पर्यो, नत्र भनेदेखि चाहिँ सम्भव भएसम्म यो वर्षाको गतिविधि बढ्नु अगाडि नै पशुवस्तुलाई दिने दाना परालहरू पनि दुई चार दिनलाई पुग्ने गरी जोखो गरेर राख्ने र त्यसलाई चाहिँ पानी पस्न नदिने अथवा माथिबाट पानी चुहिन नदिने ओबानो रहने सुनिश्चित गरेर राख्ने, जल तथा मौसम विज्ञान विभागबाट यो मौसमी प्रणाली त्यो सूचनालाई फलो गरेर यहाँहरू आफू रहेको स्थानमा चाहिँ कतिको कुन लेभलको चाहिँ पानी पर्दैछ, कति वर्षा हुँदैछ भन्ने यकिन गरेर मात्रै घर बाहिरको गतिविधिहरू गर्नु होला। प्रणाली सुरु हुनुभन्दा अगाडि नै जति पूर्व तयारी गर्न सकिन्छ गर्ने, त्यसपछि चाहिँ रोकिएर यो प्रणाली गइसकेपछि गर्दा चाहिँ बढी राम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
9: ठुलो वर्षापछि चाहिँ के गर्ने?
8: वर्षापछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षापछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुने अनुरोध छ।
2: वहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान सुरु गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असोज 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हिमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरेर सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागिएको दावी गर्नुभयो। इटहरीमा उद्योग, कृषि, निर्माण र सेवासहित 10 विधाका 65 स्टल रहने मेलाका क्रममा सातै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
1: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झन्डै 30 खर्ब रुपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो 2 महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रुपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावा भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.5 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रुपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋणमध्ये आन्तरिक ऋण 13.61 अर्ब र बाह्य ऋण 16.11 अर्ब रुपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जिडिपीको 45.05% पुगेको छ। चालु आर्थिक वर्षमा सरकारले 6.58 अर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झन्डै 9% अर्थात् 61.05 अर्ब रुपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झन्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
2: भन्सार कार्यालयले 20 दिनमा 2.54 करोड 93 लाख राजस्व सङ्कलन गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोर्ला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोसी बाढीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाडी र अन्य सामान बोकेका गाडीहरू केरुङ नाकाबाट रूट परिवर्तन भई कोर्ला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोर्ला नाकाबाट भित्रिएका 564 कन्टेनर र 1090 विद्युतीय गाडीको भन्सार जाँच पास भएको छ। नेपाल चीनतर्फका मुख्य व्यापारी नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6.92 अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्ट्स।

0: तरंगा उदयदेश मेरो एभरेस्ट।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशकदेखि
1: लेयर्स कुखुरा पालक सङ्घले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रुपियाँसम्म बढाएको हो। सङ्घले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठुलो अर्थात् 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रुपियाँ र ठुलो अण्डाको मूल्य प्रति पेटी 4,200 रुपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रुपियाँ र ठुलो अण्डा प्रतिक्रेट 600 रुपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी सङ्घले 9XL अण्डाको मूल्य प्रतिक्रेट 605 रुपियाँ, ठुलो अण्डा 590 रुपियाँ र मध्यम अण्डा 550 रुपियाँ तोकेको थियो।
2: सेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ। आज नेप्से 36.25 अङ्कले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बिमा समूह 2%भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको सेयर मूल्य घटेकामा 23 बढेको छ। दुईवटा कम्पनीको सेयर भने घटबड भएन। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। हिजो 7.05 करोडको कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता सेयर 6.35 करोड रुपियाँमा किनबेच भएको छ।
1: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुबई पोखरा दुबई नियमित व्यवसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा सात पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
2: काठमाडौँको बसन्तपुरमा रहेको हनुमान ढोका दरबार अगाडि बिहान 7:47 शुभ साइतमा इन्द्र ध्वजसहितको लिङ्गो ठडाएसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ। भदौ शुक्ल द्वादशीदेखि 1 हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रज्योत ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि सुरु भएको छ।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया सुरु भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वडा तहको तुलनामा बढी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। काङ्ग्रेसको 15 महाधिवेशनका लागि वडा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढाइएको छ।
2: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, सङ्गठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई सङ्ख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, सङ्गठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झन्डै 451,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झन्डै 15,800, ब्राजिलमा 13,300 र इन्डोनेसिया लगायतका एसियाली देशमा हजारौँ अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्यभन्दा 1.2 डिग्री सेल्सियसले बढ्ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड दिएका छन्।
2: विदेशकै अर्को प्रसङ्गमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिङ्गापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाखभन्दा बढी अकाउन्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाखभन्दा बढी सेल पेजहरूमाथि कारवाही गरिएको छ। यस्तै जनवरीदेखि जुनसम्म 1,13,000भन्दा बढी अकाउन्टहरू हटाइएका छन्। विशेष गरी बिदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000भन्दा बढी नेटवर्कलाई जुन महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते-तर्फका खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयोहासी जिम्नी जिएममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोनसहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल सँग 37-18 अङ्कले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपे, श्रीलङ्का र थाइल्यान्ड छन्। अर्को समूहमा इरान, भारत, बङ्गलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलङ्कासँग खेलेछ। सन् 2019 चिनको हाङझाउमा भएको एसियाली खेलकुदमा काँस्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण 20 रजत र 10 काँस्यसहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण 24 रजत र 27 काँस्यसहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण 8 रजत र 24 काँस्य गरी 40 पदकसहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: बङ्गालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातिदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
2: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
1: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रुपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण सङ्कलन, 85 अर्ब भुक्तानी।
2: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
1: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्ष कि मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
2: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
3: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक,
2: सिङ्गापुर होलसेल।
1: नेपालगञ्ज सेतो विकट चोक, नामै काफी क्या दामी।
2: लेडिज तथा जेन्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ। आजै रोजौ है।
1: मन पर्यो त पर्यो पर्यो।
0: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
1: सिङ्गापुर होलसेल सेतु बेका चोक, अहिले जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतुबिका चोक। फोन 97-0-695-92-45, 98-28-36-50-65। सिङ्गापुर होलसेल मल।
3: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
4: हार्ट जोड्ने विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्ने, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घन्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
3: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
5: सम्पर्क नम्बर 081-531-386 र मोबाइल नम्बर 97-43-79-00।

0: नमस्ते दाई।
1: नमस्ते नमस्ते, धेरै दिनपछि देख्यौ त भाइ।
0: विदेश जान आटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
1: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
2: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
3: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
4: हाम्रा विशेषताहरू:
3: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
4: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट ओपीडी सेवा।
3: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
4: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
3: प्रत्येक महिना हार्दिक आइपिएफ काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
4: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ईसीजी, डिजिटल एक्सरे सेवा।
3: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
4: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40% देखि 50% सम्म विशेष छुट सेवा।
3: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेशनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, एनआईसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
4: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: ओहो सर कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुंगो लागेन के गर्ने होला
4: किन चिन्ता गर्नुहुन्छ न्यू कैलाश दर्शन होटल छँदै छ नि
3: कस्तो होटल हो कुन्नी हामीले खोजेको सुविधाहरू छ कि छैन
4: किन नहुनु ल सुन्नुहोस् नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको एसी रुमको व्यवस्था भएको क्याबिन सहितको रेस्टुरेन्ट भएको कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ एनिभर्सरी बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ
3: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ
4: हजुर न्यू कैलाश दर्शन होटल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 राजा सम्पर्क फोन नम्बर 98 84 57 466

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखी।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: झोरले लाफाहरू आउनुस मगर भाषाका केही कुराहरू सिकौं। मगर भाषामा डी भनेको पानी, छो भनेको भात,
4: स्या भनेको मासु, हिले खबर भनेको के छ खबर,
3: लर्फु भनेको पछ्यौरी, मुनिस डाँजै भनेको बस्नुस दाई भनेको है लाफाहरू।
5: यस्तै मगर भाषा सिक्नका लागि म निरज थापा मगरलाई फलो गर्नुहोला है लाफाहरू।
6: हेटेरिका यी बाहुनले हाम्रो मगर भाषा किन सिक्दैछन्? केही त पक्कै छ।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98161469।
6: मन पर्यो त पर्यो, पर्यो जब से तुमको
7: देखा है। सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिक चोक,
6: सिंगापुर होलसेल,
8: नेपालगञ्ज सेतु बिक चोक, नामै काफी, क्या दामी।
6: लेडिज तथा जेन्ट्स सबै उमेर समूह र सबै प्रकारका डिजाइनका फेन्सी कपडा पाइन्छ।
9: आजै रोजो है।
8: मन पर्यो त पर्यो, पर्यो
7: नेपालगञ्जमा एकमात्र ठाउँ, होलसेल मूल्यमा खुद्रा फेन्सी कपडा किन्न, रोज्न, छुन, लगाउन पाइने स्थान सिङ्गापुर होलसेल।
8: सिङ्गापुर होलसेल सेतु बिका चोक, अहिलेै जान पर्यो। हो, सिङ्गापुर होलसेल मल, नेपालगञ्ज सेतु बिका चोक। फोन 97 0695 92 45, 98 28 36 50 65।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण, मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्रीको आग्रह, वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासंघको आग्रह।
1: जोखिम तोकेका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: बाढी पहिरो जोखिम भएको क्षेत्रमा अब हरेक घण्टामा पूर्व सूचना दिइने, रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएका परिवार र आफन्तद्वारा माइतीघर मण्डलामा प्रदर्शन, चीन सरकारद्वारा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानलाई डिएनए परीक्षणका लागि सहयोग,
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको,
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुग्यो, सेना र सुरक्षा निकायमा विशेष जोड दिने र सुरक्षा सुरक्षित नागरिकलाई विश्वास दिलाइने,
2: हामीले यसलाई चाहिँ अब चिर्नको लागि चाहिँ हामीले सर्ट टर्म र मिडियम टर्म अब योजनाहरू बनाइरहेका छौँ,
0: र जापानमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिनदिनै समस्या बढ्दो छ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्ने वा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्छ। बेलैमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
2: बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टा पूर्व सूचना दिने भएको छ। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशका धेरै जसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित मौसमी विपदबाट हुने क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरिनेछ। त्यसका आधारमा जोखिममा रहेका सर्वसाधारणलाई हरेक घण्टा सूचना अपडेट गरिने उप्रेतीले बताउनुभयो।
3: तयारी सुरु गरिसकेका अवस्था छ। नम्बर एक, सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ सतर्क रहनको लागि। नम्बर दुई, 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज, यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन, कमान्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने, वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
2: उहाँले भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई पनि पूर्व सूचनालाई गम्भीर रूपमा लिन र आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज 9 गतेदेखि 11 गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद डेभिड ढकालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सिआइएन बताउनुभयो।
4: आज राति कुर गर्नु पर्दाखेरि विशेष गरी कोशी प्रदेशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी प्रदेशको तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ। कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि देखिएको छ।
2: भीषण वर्षाको अनुमानपछि वायु सेवा सञ्चालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरूसँगले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विपदको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको हो। कुनै पनि रूटमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य, संघ समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको संघका अध्यक्ष सरोज सिटौलाले सिआइएनसँग बताउनुभयो।
5: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ, 8 गतेदेखि 12 गतेसम्म पर्ने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम तोकिएका स्थानहरूमा चाहिँ राख्नु होला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
2: त्यस्तै नजिकै गरेका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरे

0: छ। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण सामग्री तथा प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनिया राजदूत झाङ माओ मिङले नास्टलाई ती सामग्री हस्तान्तरण गर्नुभयो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नास्टले झण्डै 807 नमुना प्राप्त गरिसकेको सिआइएनलाई जानकारी दिनुभयो।
1: नेपाल विज्ञान तथा प्रविधि प्रक्रिया प्रतिष्ठानले अहिले हाम्रो मोलिकुलर बायोलोजी ल्याबमा नेपाल सरकारले फोरेन्सिक ल्याबले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमुना प्राप्त भएको छ। अहिले हामीले विधि विज्ञान प्रयोगशालाबाट दाँतका र हाडका नमुनाहरू 807 जति पाएका छौँ। त्यसमा हामीहरूले प्रोसेस लगभग 800 जति नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अहिले डिएनए प्रोफाइल भएको एक दुईचोटि मात्र चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग 497 नमुनाको डेटा प्रोफाइलिङ गरिकन हामीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ट्रान्सफर गरेको डाटा ट्रान्सफर गरेको अवस्था छ दाँत र हड्डीका नमुनाहरूको।
0: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29.73 अर्ब रुपैयाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सामा भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61.5 अर्ब नयाँ ऋण लिएको छ भने 70.13 अर्ब रुपियाँ सामा भुक्तानी गरेको छ। रसुवाको भोटेखुसी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले आज माइती घरमा प्रदर्शन गरेका छन्। माथिल्लो त्रिशुली 1-3-1 क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन बाढीले बगाउनु अघिको सिसिटिभी फुटेज सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्। आफ्ना आफन्त खोजी दिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनु अघि सावधानी नअपनाएर कम्पनीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ। यसैबीच सरकारले विपदको समयमा खोज तथा उद्धारमा खटिने नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि जलविद्युत आयोजनामा 2% सेयर आरक्षित गर्ने तयारी थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार विपदका बेला जोखिम मोलेर नागरिकको उद्धारमा खटिने सुरक्षाकर्मीको योगदानको सम्मान र मनोबल बढाउन यस्तो व्यवस्था गर्न लागेको हो। कालीकोटमा सरकारी तथा नगर विकास समितिको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरेको आरोपमा अख्तियारले 12 विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमि आयोग कालीकोटका अध्यक्ष धीरबहादुर बम, मालपोत प्रमुख नेत्रबहादुर साई, आयोगका तत्कालीन केही पदाधिकारी कर्मचारी र जग्गा लिने व्यक्तिहरू रहेका छन्। अख्तियारका अनुसार कानुनी प्रक्रिया पूरा नगरी र स्थलगत निरीक्षण समेत नगरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थियो। पछि तीमध्ये केही जग्गा बिक्री समेत गरिएको पाइएको छ। नेपाली काङ्ग्रेसले पार्टी सदस्यताका लागि 18 उमेर पूरा हुनुपर्ने वैधानिक व्यवस्था अनिवार्य गरेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली काङ्ग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थगित गरिएको छ। मुख्य सचिव कृष्ण प्रसाद दुलालले किशोर उमेरकालाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सिआइएनसँग बताउनुभयो।
2: नेपालको संविधान अनुसार राजनीतिक दलको सदस्य बन्न पाउने उमेरको हद 18 देखिन्छ। नेपाली कङ्ग्रेसले त्यो संविधानलाई पालना गरेर 18 तलका कुनै साथीहरूले क्रियाशील सदस्यता स्वैच्छिक आवेदन मार्फत भरिएको भए र कुनै ठाउँमा तपाईँको चाहिँ निर्वाचित भएको भए हामीले यसलाई अध्यावधि गर्ने काममा यसलाई माथि नगरमा पठाउने क्रममा त्यस्ता साथीहरूलाई पनि यथास्थानमा राखेर उहाँहरूलाई सामाजिक आर्थिक हाम्रो विकासका निर्माण काम र सामाजिक गतिविधिमा संलग्न गराउँदै उमेर पूरा भएपछि पार्टीको मेन स्ट्रिममा ल्याउने गरी काम गर्नलाई सर्कुलर पनि गरेका छौँ।
0: साझा खबरमा अब खेल खबर। विश्व एसियन खेलकुद अन्तर्गत

0: महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। पहिलो हाफमा 13-13 बराबरी भएको थियो। दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन खेल गर्दै खेल 24-5 सुम्पियो र 37-18 पराजित भयो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो। चाइनिज ताइपेले श्रीलङ्कालाई हराएको थियो। 8 टोली सहभागी कबड्डीको एक समूहमा 4 राष्ट्र रहेका छन्।
1: सन्तोषी राहुल बाढी प्रभावित क्षेत्रका गर्भवती तथा सुत्केरीलाई सेवा
2: होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ। त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली र मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
4: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
3: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
5: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
6: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।

0: सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148470।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: रंग बहार
3: बर्जर संगे उपहार बम्परमा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
5: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल
6: भन्नु भएको छ, तर पैसाको कारण आउन सक्नु भएको छैन भने पनि हामीहरूलाई चाहिँ समन्वय गर्नुहोस्। हामी सम्बन्धित निकायमा सम्बन्धित दात्य निकायहरूलाई चाहिँ सहजीकरण गरिदिएर चाहिँ उहाँहरूलाई चाहिँ काठमाडौँ आउनुपर्छ भने हामीले त्यसमा पनि सहजीकरण गरिरहेका छौँ। आफ्नो नजिकको स्वास्थ्य संस्थामा रहेको स्वास्थ्य कर्मीहरूसँग चाहिँ सल्लाह लिनुपर्छ, अनि स्वास्थ्य कर्मीले नै पत्ता लगाउने हो उहाँको अवस्था के छ, उहाँलाई जटिलता भएको हो कि सामान्य अवस्थामै उहाँ आत्तिरहनु भएको हो, त्यो कुरा चाहिँ उहाँले पत्ता लगाउनुहुन्छ र उहाँले नै निर्णय गर्नुहुन्छ तपाईँ चाहिँ यो फलानु ठाउँमा चाहिँ जानुपर्छ यो सेवाको लागि भनेर। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ।
7: गर्भवती र सुत्केरीले स्वास्थ्यमा समस्या आउन साथ नजिकै रहेका स्वास्थ्य कर्मी वा महिला स्वास्थ्य स्वयंसेविकालाई खबर गर्नुपर्छ। रसुवाको आमा छोदिङमो गाउँपालिकामा यति बेला बाढ़ी प्रभावितहरूको तथ्याङ्क संकलन गर्न वडा वडामा कर्मचारी खटिएका छन्। विभिन्न प्रश्नसहित वडा पुगेका कर्मचारीहरूलाई आफ्नो विवरण कसरी टिपाउने? पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई,
8: अहिले चाहिँ विभिन्न इन्जिनियर अनि तथ्याङ्क सहायक गणकहरू चाहिँ आउनु भएको छ हाम्रोमा, पाँचवटै वडामा फिल्डमै आएर खटिराख्नु भएको छ, जसले डाटा संकलन गरिराख्नु भएको छ। उहाँहरूले चाहिँ तपाईँसँग भएको अहिलेको मानवीय क्षति, धनजनको क्षति जे छ त्यो चाहिँ स्पष्ट रूपमा दिनुहोला, कुनै हिचकिचाट नगरिकन, कुनै डर न, कुनै प्रलोभनमा नपरिकन भएको तथ्य विवरण चाहिँ दिइदिनु होला। विभिन्न भाषागत समस्या भएको खण्डमा पनि सहकार्य गरिकन बुझाउने तरिकाले, त्यहाँ धेरैवटा प्रश्नहरू छन् भाषागत रूपमा जटिल भए तापनि तपाईँहरूले त्यसलाई फेरि पनि सोधिकन राम्ररी प्रश्नको उत्तर दिनुहोला। को चाहिँ ठ्याक्कैमा पीडित हो, को चाहिँ साँच्चीकै बेपत्ता परिवार हुनुहुन्छ, कसको चाहिँ साँच्चीकैको आफ्नो व्यवसाय गुमेको छ, त्यसलाई भेरिफाई गर्नलाई हामीलाई पनि डेटाको एक्युरेसी चाहिन्छ। तथ्याङ्क बिना फेरि भोलि चाहिँ को हो त साँचो लाभग्राही भनेर छुट्याउन सकिएन भने फेरि पुग्नुपर्ने जो प्रभावित व्यक्तित्व हुनुहुन्छ उनीहरूलाई नपुगेर अर्कैलाई लाभ भयो भने त्यसले पनि त समस्या निम्त्याउन सक्छ। त्यही भएर हामीलाई पनि त्यो डेटाको एक्युरेसी चाहिँ चाहिएको छ। जे छ त्यो कुराले चाहिँ एक्युरेट भनिदिनु भएमा भोलिको दिनमा चाहिँ त्यो डेटाले आउने दिनको लागि पनि काम लाग्छ। व्यक्तिगत जीवनमा र पारिवारिक जीवनमा पनि त्यो कुराहरूले चाहिँ एउटा नेपाल सरकारले उहाँलाई भेरिफाई गर्न चिन्हलाई आइडेन्टिटीको रूपमा पनि काम गर्छ।
7: आफ्नो वडामा कर्मचारीलाई क्षतिको सही विवरण टिपाउन अनुरोध गर्दै हुनुहुन्थ्यो आमा छोदिङमो गाउँपालिका रसुवाका प्रमुख प्रशासकीय अधिकृत विष्णु राई। अब हाम्रो खानपानको कुरा गरौं। तपाईँको वरिपरि पाइने सागसब्जी, गेडागुडी, दूध, अण्डा र अन्न मिलाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविदहरूको भनाइ छ। पोषणविद रुबिना कार्की,
9: तपाईँहरू बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने त्यही उब्जाउ भएको खानेकुरा जस्तै मकै, फापर, कोदो, भटमास भयो, त्यो सबै चाहिँ तपाईँहरूले आफ्नो पोषण आहारको लागि चाहिँ खान सक्नुहुन्छ। र त्यसलाई खाने विभिन्न तरिकाहरू हुन्छन्, जस्तै अब मकै उसिनेर मात्रै पनि खान सक्यो, त्यसलाई पिठो बनाएर रोटी बनाएर खान सक्यो, ढिँडो बनाएर खान सक्यो, त्यसका साथसाथै भटमास हामीले अब जुन भुटेर खान्छौँ त्यसरी खान सक्यो, या भुटेको भटमासलाई साँधेर खान सक्यो। त्यसका साथसाथै कोदो फापरको चाहिँ हामीले प्याज अनि विभिन्न अरू मरमसला हालेर चाहिँ हामीले नुनिलो मिठो परिकार बनाएर खान सक्छौँ। त्यसका साथसाथै अब बालबालिकाहरूको लागि चाहिँ अलिक गुलियो मिठो रुचाउनुहुन्छ, सो उहाँहरूको लागि चाहिँ सक्खर भयो या चिनी हालेर घिउमा बनाएर पनि हामीले गिलो रोटी बनाएर चाहिँ खुवाउन सक्छौँ।
7: अस्थायी शिविरमा बसिरहेका गर्भवती, सुत्केरी र बालबालिकाले खानपानमा अझ बढी ख्याल गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पोषणविद रुबिना कार्की। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समयमा बजारमा सुरक्षित खानेकुरा पाइन्छ कि पाइँदैन?
11: व्यवसायहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ।
10: मासुलाई सुरक्षित तवरले प्रयोग गर्न सुझावसहित पोषण सम्वाद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
12: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू: हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू: न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
5: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
13: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97443979000।

0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चाडबाडको समय नजिकिँदैछ। चाडबाडको समयमा बजारमा किन्ने खानेकुराको गुणस्तर पोषणको सवालमा सीआईएनले गरेको छलफल कार्यक्रमको सार संक्षेप।
1: राष्ट्रिय उपभोक्ता मञ्चले यो सवालमा लामो समयदेखि काम गरिरहेको छ। त्यसको बागमती प्रदेशको संयोजक मनोज थापा सरलाई चाहिँ अलिकति पोषणमा उ गरेर तपाईँहरूले गर्ने वकालतहरू, तपाईँहरूले गरिरहेको कामहरू के कस्ता छन् र उपभोक्ता कसरी सचेत हुनुपर्छ त्यो विषयमा आफ्नो भनाइ राखिदिनको लागि अनुरोध गरे।
2: हामी नेपालीहरू कस्तो भइसकेका छौँ, हामी खान नपाएर होइन कि हामी खान नजानेर हामी धेरै रोगीहरू भइरहेका छौँ। खान नपाएर होइन, खान नजानेर। अहिले कुरो के छ भने जङ्क फुड अत्यन्त तपाईँको घातक भएर आइरहेको छ, जसले यस्तो ऱ्यापिड चाहिने तपाईँको देशले चाहिँ फेरि। तर कुरो के छ भने हामी खाना अहिले पनि खान पाए नपाएर होइन कि खाना नजानेर चाहिने भएको छ। जस शुद्ध तोरीको तेल भनेर बेच्छन् तपाईँको चाहिँ 340-350 रुपियाँमा अहिले छ है। कुरो के छ अब हेर्नुहोस् है, कतिसम्म चाहिँ बदमासी गर्छन् व्यवसायीहरूले पनि। अब यो यसमा खानेको कुरामा आए, 5 ड्रम तोरीको तेल 200 लिटरको 5 ड्रम भनेपछि 1000 लिटर भयो। 5 ड्रम तोरीको तेलमा तपाईँको 2 ड्रम त्यो लोएस्ट कस्टको सोयाबिन तेल राखिदिन्छ। लङ ग्रेन चामल त म त के भन्छु भने खाँदै नखानुस्, लङ ग्रेन चामल खाँदै नखानुस्। किनभने लङ ग्रेन चामलको त्यो जुन बिहा हुन्छ, त्यो गेडा हुन्छ, इमेजिन गर्नुहोस् कि त्यो बराबरको धानै उत्पादन छैन, त्यो लामोको धानै छैन। धानै उत्पादन हुने त्यो लङ ग्रेन चामल कसरी आयो भन्ने प्रश्न पनि आउनु सक्ला। मिक्स गरेर मिसिनबाट बनाएर आएको त्यो आर्टिफिसियल चामल हो। त्यो नौनी घिउमा तपाईँको यति मिक्स गर्छन्, त्यसमा के हाल्छ भने नौनी घिउ तपाईँको 850-900-1100 पर्छ है पर किलोको। तर व्यवसायीहरूले के गरिदिन्छ, बेकरी सर्टेनिङ भन्ने घिउ हालिदिन्छ। बेकरीमा जुन बनाउने हामीले बनाउँछौँ बेकरीमा, त्यसमा बेकरी सर्टेनिङ भन्ने घिउ हुन्छ, त्यो 150 रुपियाँमा पाइन्छ। अब खाद्य प्रदूषण त ल्याब छैन कि यो घिउ नै, त्यो घिउ नै भनेर चाहिँ जाँच्ने त्यहाँ उपकरण छ, तर कुन कुन तत्त्वबाट त्यो घिउ भनेर छुट्याउने तत्त्व त्यहाँ खाद्य प्रदूषणमा पनि छैन।
1: पशु चिकित्सा परिषदका अध्यक्ष डाक्टर हिम अवस्थी, विशेष गरेर पशु चिकित्सा परिषदले र अझ चाडपर्वको बेलामा अघि मनोज थापा सरले उठाइरहनु भएको थियो मासुको बिक्री वितरणको हाम्रो प्रणालीको कुरा र त्यसले हामीलाई पार्ने स्वास्थ्यमा पार्ने प्रभावका बारेमा, त्यसमा चाहिँ परिषदले कसरी वकालत गरिरहेको छ, कसरी काम गरिरहेको छ?
3: स्वस्थ मासु मात्रै उपभोक्ताले उपभोग गर्न पाउनु पर्दछ भनेर पैरवी गर्ने संस्था मध्ये हामी पनि एक हौ। स्वस्थ र स्वच्छ तरिकाले नै त्यसलाई प्रशोधन हुनुपर्छ, भण्डारण हुनुपर्छ, त्यसको ढुवानी हुनुपर्दछ र बिक्रीका सबै, होलसेल बिक्री होस् या रिटेल बिक्री होस्, त्यो होल सबैका चरणमा, सबै चरणहरूमा चाहिने स्वच्छता र रोग नियन्त्रण र निरीक्षणका मापदण्डहरू पुरा गरेको हुनुपर्दछ। भनेको मतलब यो मासु स्वच्छ छ भनेर पशु चिकित्सकले छाप लगाएर दिस इज फिट फर कन्जम्सन भन्ने खालको चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड हो, सो अनुसारले उत्पादन हुनुपर्छ। अब यसका लागि सबभन्दा पहिला पशु स्वस्थ हुनु पर्यो। एन्टिमर्टम भन्छौँ हामी, बदपूर्वको परीक्षण गर्दाखेरि पशु स्वच्छ हुनपर्छ। त्यो स्वच्छ छ भन्ने भइसकेपछि मात्रै हामीले केही घन्टा आराम दिलाएर, आराम गराएर, भनेको मतलब स्वच्छ पानी मात्रै होइन खुवाएर, तत्पश्चात मात्रै वैज्ञानिक तरिकाले, मानवीय तरिकाले बध गरेर त्यसलाई चाहिँ प्रशोधन गरिसकेपछि अनि बल्ल चिस्यान गरिएको मासु खानुपर्दछ भन्ने चाहिँ यसको मुख्य सिद्धान्त हो।
1: अलिकति धार्मिक दृष्टिले पनि, रेडियो कान्तिपुरको धार्मिक कार्यक्रम सञ्चालक पनि पण्डित हुनुहुन्छ, विद्वान हुनुहुन्छ, धर्म ग्रन्थले चाहिँ अब खानाको हिसाबले चाहिँ के उपयुक्त हुन्छ पोषणको हिसाबले भन्ने कुरा दिएको छ, त्यो बारेमा अलिकति कुरा राखिदिनको लागि अनुरोध गर्दछु।
4: हाम्रो धर्मले चाहिँ के भन्छ भने अहिलेपछि जथाभावी मासु नखाऊ भन्छ। जस्तै चाडपर्वमा पूजा गरेर बलि दिएर अर्थात् त्यसको लागि चाहिँ खाऊ, अहिलेपछि आफ्नो स्वास्थ्यको लागि धार्मिक हिसाबले चाहिँ जथाभावी जहिले पनि बदलेर खाऊ नै भन्दैन। चाडपर्व
0: पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गर्नुभएको छ। वर्षाको जोखिमको समयमा कुनै पनि रूटमा बस सञ्चालन गर्नुअघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न यातायात व्यवसाय महासङ्घले आग्रह गरेको छ। बाढी पहिरो जोखिम क्षेत्रमा अब हरेक घण्टा पूर्व सूचना दिइने तयारी भएको छ। रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएकाको परिवार र आफन्तले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई डिएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण प्रदान गरेको छ। नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रुपियाँ पुगेको छ। र जापानमा भइरहेको 20 एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: रंग बहार, रंग बहार।
3: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
4: रंग बहार, रंग बहार।
5: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइसराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
7: यो कृष्ण सार एफएम
8: 94 MHz कृष्णसार जत्तिकै तेज
9: मेसोना डिजिटल प्रस्तुत गर्दछ।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98614169।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
3: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
3: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
3: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदियौ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
1: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
7: बाल विवाह रोकौं, बाल बालिकाको भविष्य जोगाऊ।
2: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
8: नमस्ते दाई।
9: नमस्ते नमस्ते, धेरै दिन पछि देख्यौ त भाइ।
8: विदेश जान आँटेको दाई, प्रोसेस गर्दै थिए। अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको।
9: समयमै सही ठाउँमा गएछौ त। अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि।
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान।
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस्। ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस्। अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो।
2: हाम्रा विशेषताहरू:
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ।
2: प्रत्येक दिन पेट, छाती, मुटु तथा सुगर, थाइराइड रोग विशेषज्ञबाट OPD सेवा।
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान, बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा।
2: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर, थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा।
11: प्रत्येक महिना हार्दिक IVF काठमाडौँका निसन्तान, बाझोपन, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा।
2: अत्याधुनिक प्रयोगशाला, इको कार्डियोग्राम, इको ECG, डिजिटल एक्सरे सेवा।
11: अत्याधुनिक AI प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा।
2: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%देखि 50%सम्म विशेष छुट सेवा।
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि, NIC एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला, कारकान्तो चोक, नेपालगञ्ज।
2: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
7: यो कृष्णसार FM
12: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
4: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
3: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
4: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगंज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
3: फोन नम्बर 081530398।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
7: अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगंज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
8: रंग बहार, रंग बहार।
9: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
8: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
8: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट्स।

0: समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
1: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधि द्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
6: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
5: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
6: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
5: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
7: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
5: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28 195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
8: पश्चिम नेपालकै पहिलो डेडिकेटेड अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल नेपालगञ्ज सुर्खेत रोडमा निरन्तर सेवामा छ। अब सबै सेवा एकै ठाउँमा।
9: हार्ट जोड्नी विशेषज्ञ डाक्टर सैयद सद्दामद्वारा दिइने सेवाहरू, हार्ट जोड्नी, नसा, बात तथा मेरुदण्ड रोगको सम्पूर्ण परामर्श, उपचार र शल्यक्रिया, साथै अन्य सेवाहरू, न्युरो सर्जरी, प्लास्टिक सर्जरी, जनरल सर्जरी, प्रसूति तथा महिला रोगको उपचार, नाक कान घाँटी तथा बाल रोग, फिजियोथेरापी, प्रयोगशाला र एक्सरे, 24 घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा।
8: विस्तृत जानकारीका लागि अर्थोपेडिक एन्ड ट्रमा सेन्टर नेसनल मल्टिकेयर हस्पिटल, डिभिजन वन कार्यालयको सामुन्ने, नेपालगञ्ज।
7: सम्पर्क नम्बर 081531386 र मोबाइल नम्बर 97 43 79 99 00।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारी वर्षाको पूर्वानुमानसँगै विपद प्रति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई, कस्तो छ जोखिमको आकलन,
1: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वाहार चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
0: भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा,
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्रै एकदम पीडा लागेर निन्द्रा लाग्दैन हामीहरू।
0: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसङ्गमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाईँ सुरु। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाईँ सुरु भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले सङ्घीय फौजविरुद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन्, टिग्रेका लडाकु बलले सङ्घीय सरकारले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति, विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध सुरु भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिई राख्ने गरिएको बताएका थिए। सईदले आफू विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रुसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाइको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार सङ्घदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी सुरुमा तपाईँहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौँ।
1: हाम्रो आकलन अहिले सुरुमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठुलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौँ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बङ्गालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ, जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते, 9 गते, 10 गते, 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन रोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
0: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठुलो विनाशकारी बाढीको सामना गरेको, यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नुभएको छ अथवा सावधानी अप्नाइएको छ?
1: हामी सबै तिनटै सुरक्षा निकायको यो रेस्पोन्स टिमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपद व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्नेसम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
0: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
1: हाम्रो चाहिँ धेरै शक्ति भोटेकोसीमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू, जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
0: उपलब्धिजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
1: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। पहाडीमा जोखिम मोलेर चाहिँ दाउरा सङ्कलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अब लागौँ हालैको भोटेकोसी त्रिशुली बाढीले प्रभावित भएको नुवाकोटतर्फ। बाढीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजीरोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौँदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाइ छ। शक्तिमाया तामाङको रिपोर्ट।
4: विनाशकारी बाढीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
2: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीडा लागेर निन्द्रा लाग्दैन। हामीहरूलाई कमसे कम हाम्रो 5 गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
4: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
5: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौँको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौँ मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
4: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
6: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टकर टोटल 1,60,68 लाखको सामान थियो। मेरो सम्पत्ति गयो, मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगीभर मेहनत गर्नु छ। गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
4: बाढीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब खेलकुदको एउटा प्रसङ्ग संक्षेपमा, 20 एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया सहरमा कुमिते विदा अन्तर्गत 84 केजीभन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाडीलाई 9-1 अङ्कले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाडीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाडीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जितपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुसी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिसन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाडीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाडीहरू सहभागी छन्। अब एकैछिन लागौँ पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रुटमा नियमित उडान सुरु गरेको छ। यसअघि पोखराबाट चीनका केही सहरमा व्यावसायिक उडान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उडान सुरु भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान सुरु गरेको छ। फ्लाई दुबईको नियमित उडान सुरु सँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
8: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि लन्च जान पाउँदा यसरी खुसी व्यक्त गर्दछन् पोखरा 22 पुम्दीका रञ्जन बराल।
9: पहिलो क्वान्टी 5 म जान पाउँदाखेरि एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
7: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौला,
10: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने, त्यसलाई ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भने चाहिँ अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ। र फ्लाई दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका सहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ एउटा टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका छौँ।
7: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाभाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः सुरु हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको सुरुवात गरेको आरोप लगाएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
4: ए तिमी यति चिन्तित किन के भयो फेरि
3: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
4: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
3: कस्तो खबर
4: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टर्नल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
3: ए साँच्चै
4: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
3: ए त्यो त झन् राम्रो
4: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
3: वा अब त मलाई धेरै ढुक्क लाग्यो
4: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
3: यो त पुरा प्याकेज जस्तै भयो नि
4: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
3: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
4: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
6: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
5: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
6: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
6: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98-61-14-16-99
8: नमस्ते दाई
9: नमस्ते नमस्ते धेरै दिनपछि देख्यौ त भाइ
8: विदेश जान आँटेको दाई प्रोसेस गर्दै थिए अहिले भर्खरै एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरबाट स्वास्थ्य जाँच गराएर आएको
9: समयमै सही ठाउँमा गएछौ त अब जहाँ पाए त्यही स्वास्थ्य परीक्षण गराउँदा त ठगिने सम्भावना पनि त हुन्छ नि
10: तपाईँ पनि वैदेशिक रोजगारीका लागि जाँदै हुनुहुन्छ भने नक्कली स्वास्थ्य परीक्षणदेखि सावधान
11: सुदूरपश्चिम कर्णाली तथा लुम्बिनी प्रदेशको श्रम मन्त्रालयबाट मान्यता प्राप्त एकमात्र पुरानो नेपालगञ्जमा रहेको एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरमा आउनुहोस् ग्यारेन्टीको साथ स्वास्थ्य जाँच गराउनुहोस् अनलाइन स्वास्थ्य परीक्षण गराउनु नै सबैभन्दा उत्तम उपाय हो
12: हाम्रा विशेषताहरू
11: वैदेशिक रोजगारमा जाने कामदारको ग्यारेन्टीका साथ अनलाइन मेडिकल गरिन्छ
12: प्रत्येक दिन पेट छाती मुटु तथा सुगर थाइराइड रोग विशेषज्ञबाट ओपिडी सेवा
11: महिला तथा प्रसूति रोग सम्बन्धी उपचार सेवाको साथै निसन्तान बाझोपन सम्बन्धी नियमित उपचार तथा परामर्श सेवा
12: प्रत्येक महिनाको तेस्रो बुधबार सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुनिल चौधरीबाट उपचार तथा परामर्श सेवा
11: प्रत्येक महिना हार्दिक आइबिएफ काठमाडौँका निसन्तान बाझोपन महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर अर्चना साक्येबाट उपचार तथा परामर्श सेवा
12: अत्याधुनिक प्रयोगशाला इको कार्डियोग्राम इको इसिजी डिजिटल एक्सरे सेवा
11: अत्याधुनिक एआई प्रविधि जडित 4D 5D भएको भिडियो एक्सरे सेवा
12: प्रत्येक शनिबार प्रयोगशाला सेवामा 40%-50% सम्म विशेष छुट सेवा
11: प्रबन्ध निर्देशक एभरेस्ट इन्टरनेसनल पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी तालिम केन्द्रको पश्चिमपट्टि एनआइसी एसिया ब्याङ्क भएको भवनको तेस्रो तल्ला कारकान्तो चोक नेपालगञ्ज
3: सम्पर्क फोन नम्बर 081-530-274 र 98-580-21-822।
13: ओहो सर, कार्यक्रमको सबै तयारी त भयो तर कहाँ गर्ने भन्ने टुङ्गो लागेन, के गर्ने होला?
14: किन चिन्ता गर्नुहुन्छ, न्यू कैलाश दर्शन होटल छँदैछ नि।
13: कस्तो होटेल हो कुन्नी? हामीले खोजेको सुविधाहरू छ कि छैन?
14: किन नहुनु, ल सुन्नुहोस्, नेपालगञ्ज उपमहानगरपालिका राजा गेटदेखि 500 मिटर पूर्व रहेको यस होटलमा त गाडी पार्किङको सुविधा भएको, एसी रुमको व्यवस्था भएको, क्याबिन सहितको रेस्टुरेन्ट भएको, कार्यक्रमका लागि हल अनि अर्डर अनुसार सुपथ मूल्यमा खानेकुराको साथै बसोबास पनि व्यवस्था रहेको छ। एनिभर्सरी, बर्थडे तथा विशेष पार्टीको अवसरमा 15% विशेष छुटको पनि व्यवस्था छ।
13: यति सुविधा पाएपछि त अब हामी ढुक्क भएर न्यू कैलाश दर्शन होटलमै कार्यक्रम गर्नेछौँ।
14: हजुर, न्यू कैलाश दर्शन होटल, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20, राजा। सम्पर्क फोन नम्बर 98-487-66।
15: रंग बहार, रंग बहार।
16: बर्जर संगै उपहार है उपहार। बम्परमा यामाहा रेजियार।
15: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
16: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
15: बर्जर पेन्स।
17: यो कृष्ण सार एफएम
0: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4217-444 वा www.subisu.net.np।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: अपर्च्युनिटी 1900 बार शिक्षित सबको अवसर में प्रस्तुत सुविशु अपर्च्युनिटी यस योजना अंतर्गत ग्राहक पाने 25 MBPS इंटरनेट र क्लियर टीवी को फुल HD पैकेज प्रति महीना मात्र रु 1040 में र 65 भन्दा बड़ी HD चैनल भएको क्लियर टीवी को पैकेज प्रति महीना रु 221 में साथ ही दामी म्यूजिक को प्रीमियम पैकेज 3 महीना का लागि निःशुल्क शर्त र नियमहरु लागू हुने छन् थप जानकारी का लागि www.subisu.net.np subisu
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दै छ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोग का विशेषज्ञ डाक्टर अल्ताबान राही MD इंटरनल मेडिसिन TU एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हॉस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेशलिस्ट इंडिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कंसल्टेंट जनरल तथा लैप्रोस्कोपिक सर्जन बाट सेवा पाइन्छ
1: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरु सेवाहरु पनि छन् दैनिक ओपीडी सेवा

0: गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ईसीजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
3: सम्पर्क 97051-48-70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
7: रंग बहार, रंग बहार।
8: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
9: बर्जर पेन्स।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।